सफल आरोहण गरी चार दिन को अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: es impagable.
1: En California Leroy te lo recordamos a lo grande. Powerball ahora juega
2: Tekisan.
3: A complete fighting solutions.
2: Sahidko samjanama vipakshibata 5 minute maun dharan sabhamukhko apatti. चितवन मेडिकल कलेज में दुर्लभ मानिने मस्तिष्क को नशा चिरफार नगरी शल्यक्रिया एक हजार में एकजनालाई समस्या होने गरेको डाक्टर को भनाई सन् 2025 में विश्वव्यापी द्वंद्व दोस्रो विश्वयुद्ध पछिको उच्चतम स्तर में पुगेको प्रतिवेदन सार्वजनिक अफ्रीका सबैभन्दा धेरै प्रभावित भए पनि एशिया र मध्यपूर्व में पनि द्वंद्व तीव्र र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए नेपाल खबरमा अब पूरा खबर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ गुरुङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ यसअघि गुरुङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ सिंहदरबारमा बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो भएको वैशाख 28 को मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ सरकारले तल्लो अरूण जलविद्युत आयोजना लोभर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ

0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद दर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। भएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान 9-5-93-36 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU-12-98-40 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। वहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिस को मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 रुवाण्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्री युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्यपूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम निमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि निमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो इन्फा अध्यक्ष निमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हेड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

भाइको कान्छी यस्ता गन्तर्न आवाज सुन भाइको कान्छी यस्ता गन्तर्न आवाज तिमी गाउँले

0: पकाउनुहुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौ, समानताको जग बसालौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ, एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
7: यो कहाँ किन्न पाइन्छ अनि 5 वर्ष कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ।
9: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208895 मा मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

Nine, nine.

0: छोटा दीक्षित जी नमस्कार।
1: नमस्कार संतोष जी, के छ टोलतिर सब ठीक ठाक?
0: खै के भन्नु होला दीक्षित जी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
1: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
1: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिमको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
5: वन जंगल को छेउमा

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
0: टिकाऊ र भरपर्दो
1: अफरोड का लागि पनि उपयुक्त
0: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
0: हाम्रा सेवाहरू
1: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
0: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
1: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
1: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
2: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि चिठी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sulu FM Studio Time
2: It's 4 PM Aparanna ko 4 baje
3: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Sulu Dutu Nagar Palika 5 Sulu Khumbu
2: New Star Color Lab tatha Dwaramai Offset Printing Press Sulu Dutu Kundu Nagar Palika 5 Soleri Sulu Khumbu Bigat Dikhine Rahakhar ko Biswas Jitti Aiku New Star Color Lab tatha Dwaramai Offset Printing Press Thap Sivaharu ka saath ma Sabai Sungat हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: हाम्रो के दोष र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुन् सर?
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: देहुरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: मन्जू तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 28 5 20 243 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जादिन नि है
1: नो किन के भो सन्चो भएन
0: हैन यतिले जाने मन लागेन
1: यतिले पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते मैडम म रीना गुरु
2: नमस्ते कति टाइम ले पाल्नु भयो
1: आज रीना ले जान्न भनि साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थि
2: ओहो हो र हजुर आएर राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
5: ए के भो दौडिदिए पो आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: अनि हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही फेर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ 98141-63-5333 98427-8775 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: सरतानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर थियो, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
4: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
5: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
3: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
5: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
4: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
5: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
4: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
5: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
3: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
5: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
3: लोकेशन कहाँ हो अङ्कल?
5: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
4: त्यसो भए त म त यही जाने भए।
3: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
5: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

तुम्हारा डोला डोला हाथ में मेहंदी।

तुम्हारा डोला डोला हाथ में मेहंदी भर।

तिम्रा डोला डोला हातमा मै

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या 1 जना वाक्य किसिम निजी स्रोत CITC-बाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको विषय लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशुपुरता नहुने गरी आवश्यकता कागजातहरू SE र SLC-देखि मासिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-96-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या होला नि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: सट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेयर सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
4: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा

0: नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देखिने जस्तै लक्षण छ त।
1: कतै लागौसो त
0: भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुर्कै सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: भारिस्ता लग सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
4: मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

सामुदायिक रेडियो सुनवाफा MHz बाट देशका विभिन्न भाग र www.sunwafa.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ पाँच बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। आज मन्त्री परिषद विस्तार हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशका आधारमा गृहमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधि सभा सदस्य महावीर पुनले शपथ लिँदै हुनुहुन्छ। दिउँसो तीन बजेका लागि शपथको तयारी भए पनि झण्डै डेढ़ घण्टा ढिला गरी शपथ शुरू हुन लागेको हो। शपथका लागि उहाँहरू राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएको छ। काभ्रेको रूसी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी दास मार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आगमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपालथोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारीका लागि तथा सूचनाका लागि 100 र 103 मा सम्पर्क गर्न सूचना मार्फत प्रहरीले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशन स्थगित गरेको छ। 28 जेठका लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको हो। 23 र 24 जेठका लागि तोकिएको जिल्ला अधिवेशन समयमा हुन नसकेपछि प्रदेश अधिवेशन रोकिएको हो। मधेसका 8 जिल्ला मध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ। अन्य जिल्लामा प्रक्रिया शुरू भए पनि नेतृत्व चयनको प्रक्रियामा पुगेपछि विवाद भएर नयाँ समिति गठन हुन सकेको छैन। अनुशासन केन्द्रीय प्रमुख भुवन केसीले मंगलबार सूचना प्रकाशित गरेर मधेस अधिवेशन रोकिएको जानकारी गराउनुभयो। स्थगनको निर्णय मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनौट निर्वाचन कार्यक्रम उम्मेद्वारी प्रक्रिया प्रचार प्रसार बैठक भिला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूमा लागू हुनेछ। अनुशासन आयोगका प्रमुख केसीले निकालेको विज्ञप्तिमा भनिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले बैंकिङ कस्तुर सहित 14 मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। देवी चन्द्र जोशी समेतको जारीका आधारमा बुढा नीलकण्ठ नगरपालिका 5 घर भएका 47 वर्षीय राजु निचारलाई सीआईडीले पक्राउ गरेको हो। उनी विरूद्ध बैंक कस्तुरका 12 र चेक अनादारका 2 गरी 14 मुद्दा रहेको सीआईडीले बताएको छ। जसको विगत 2,58,62,716 रहेको छ। जरिवाना 43,23,543 तथा क्षतिपूर्ति 1,72,941 रहेका छन्। यसका साथै 90 दिन कैदको सजाय समेत तोकिएको प्रहरीले बताएको छ। फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौँ जिल्ला अदालततर्फ कारागार पठाइएको छ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठकले आगामी सुझाव संकलन कार्यक्रम र भेलाहरू सम्बन्धी विभिन्न निर्णय गरेको छ। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बागमती प्रदेश भेला जोडी 30 गते, कोशीमा अस्थार 2 गते, लुम्बिनीमा 4 गते र सुदूरपश्चिममा 6 गते मिति तय भएको हो। यस्तै कर्णालीमा 8 गते, गण्डकीमा 12, मधेसमा 13, राजधानी विशेषमा 16, सम्पर्क समन्वयमा 17, जनसंगठनमा 18 र विभाग प्रमुख तथा निकायहरूमा 19 गते कार्यक्रम गर्ने तय भएको छ। प्रदेश भिलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका नेताहरू प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारीको सहभागिता रहने उहाँले बताउनुभयो। सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्ने निर्णय पनि भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप 2026
विशेषको उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पञ्चम विक्रम लिम्बुवानको सचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि लिम्बुवान र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यसअघि हिजो इन्फा अध्यक्ष लिम्बुवान र महासचिवलाई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखे पुगेका थिए, तर राखेले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385201016 फोन वा solarfmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई समाचार सकियो। साँझ 7 बजेको सुन समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक रूपले 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। हार्दिक बधाई। सोलु तुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083-06 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083-10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुजन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड। नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सरकार विज्ञापन बोर्ड
1: कर प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पिरात।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उच्च प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको इन्जिन र चेसिस रोकिने सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
5: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: बताऊ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्नी हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाई परिचित नातेदार र जोसुकी बाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौं। बाल बालिका को चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी आज बहुमेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौस कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै चाहिँ लागौस त। भाइ के भएको तिमीलाई? उदाती भन त।
1: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु।

0: गाउँ घरमा छायो हजुर सोलु एफएमको तरङ्ग
1: सोलु एफएम 101.2 MHz उज्जवल भविष्यको लागि हाम्रो अभियान
2: Sanche Sulu FM is studio time.
3: It's 6 PM. Sajako Chavaju.
1: Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sulu Dutkunda Nagar Palika 5 Sulu Kumbu.
2: Kisan.
3: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागेलसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। मन्त्री परिषदको विस्तार, सुभान गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नवपरिवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेल प्रेमीलाई जर्सी तथा बल किन्न चटारो,
1: फुटबल प्रेमीहरू अनि जो हेर्ने मान्छेहरूले जो टी सर्ट जर्सीहरू भयो, फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने खेल्ने हेर्ने मनोरञ्जन लिने चिसो गर्दैछ।
0: अमेरिकाले चीनको बीवाईडी अलीबाबा बाइडूलाई चीनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण, र विश्वकप हेर्न जान लागेका इन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री 8लाई अमेरिका प्रवेशमा रोक।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
4: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-33-495-55।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुदन गुरूङले पाउनु भएको छ। गएको फागुन 21मा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नु भएको थियो। उहाँ गएको चैत 13मा गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9मा पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदनमै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आज गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिश गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन सीत निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन मेगदीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नु भएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील वहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
6: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुधन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समिति समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि निउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा स्वरम संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना लावर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल
7: तल्लो अरू जलविद्युत आयोजना लोअर नदी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा स्वरण संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल ग्रेट सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुगन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
6: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनिङ वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लीले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
8: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बिन्दले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउने माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
6: चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कण्डेलले राप्ती, खैरहनी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसूनमा लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यतः बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाई छ। यो रोगका कारण उत्पादनमा कमी आउने
0: समय जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह कृषि विज्ञले आग्रह गरेका छन्। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि शुरू। जर्सीको कारोबार बढ्दो बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
10: एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नव प्रवर्धन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप, सरकारका प्रवक्ता पोखरेलबाट बचाउ, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, सहितको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, चैत्यधाममा नेक ब्लास्ट रोगको संक्रमण, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिनु नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयस कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखियो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 1,183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितौं हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्लाधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
0: हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक निप्सी आज 1.54 अंकले घटेर 2,733.59 बिन्दुमा झरेको छ। निप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2,702 बिन्दुमा झरेको निप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जल विद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनेन्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 191 कम्पनीका शेयर घटेकामा 105 बढ़ेका छ। आज 15 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज कृष्ण माइक्रो लाइफ इन्सुरेन्स को शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चो हाइड्रो पावर को शेयर 15% बढेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.8 अर्ब को कारोबार भएकोमा आज 357 वटा कम्पनी का 1,23,00,000 किता शेयर 6.44 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6.53 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो।
6: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सड़क चौड़ा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सड़क खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सड़क दुलेमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्चानीले दुई लेन सड़क निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा सुकुमवासी भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झण्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरू हुन 2 दिन मात्रै बाँकी छ। अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 5 बस्ने ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक 4-4 वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
1: राम्रो क्वालिटीको जर्सीहरू प्राइसहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ। सबैजना आफ्नो देशको जर्सीहरू लाएर फुटबल हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अलिक प्रश्न दिनुहुन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो कट्टुहरू भयो अब फुटबल सुजहरू भयो फुटबलहरू पनि भयो किन्ने खेल्ने हेर्ने मनोरञ्जन दिने त्यस्तो गर्दैछ।
6: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलप्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
1: नेपालमा तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू धेरै हुनुहुन्छ किनभने फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
6: सहरमा मात्रै होइन विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाडौँको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना ब्राजिल फ्रान्स पोर्चुगल स्पेन र इङ्ल्याण्डका जर्सीको माग बढ़ेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
12: जर्सीको व्यवसाय व्यापार पहिलाभन्दा नर्मलै छ। त्यस्तो वाउ पनि छैन त्यस्तो नहुने टाइप पनि छैन मिडियम। अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछन् होइन अनि त्यसमा पनि म्याक्सिमम जर्सी कुन लिन आउँछन् भन्दाखेरि पोर्चुगल ब्राजिल अर्जेन्टिना तिनीहरू चाहिँ अलिक बढी नै।
6: फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 यही बिहिबार रातिदेखि शुरू हुँदैछ। 48 टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ। विश्वभर फुटबलको रौनक सँगै नेपालमा पनि त्यसको उत्साह र चहल पहल देखिन थालेको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
13: हर घर हर घर में प्रकट हुने बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
9: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
2: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-2463।
0: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो स्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कमान गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1000 मा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातो डाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ, अर्का 1 जना घाइते भएका छन्। आज बिहान N5X9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा N12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घुराईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ।
6: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुजाती व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको
8: चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ पुगेको संघले जनाएको छ।
0: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती, कोशी, गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ़दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बीपी राजमार्ग खोलेको छ। 12:30 बजेदेखि गाड़ी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्राधिकारले काभ्रेले सड़कको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ।
8: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चीनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तीनलाई समेटिएको अध्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय गाड़ी निर्माता बीवाईडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चीनिया राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ, तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चांगीसन मेमोरी टेक्नोलोजी र यांगजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिकता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ़दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
0: अब केही खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संयन्त्रका अध्यक्ष पंकज विक्रम निमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले तिरुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि निमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यसअघि हिजो एन्फा अध्यक्ष निमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुगेका थिए, तर राखेपाले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपाको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यससँगै राखेपाले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपाले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
8: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटनसँग 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23 संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: मन्त्री परिषदको विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुनः विज्ञान तथा नगर प्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
8: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, हुनु परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल
0: महत्वपूर्ण चट्टार हो। अमेरिकाले चीनको बीवाईडी अलीबाबा वाईडीलाई चीनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
6: गत विश्वकप हेर्न जान लागेका इन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरुलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
4: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको, साथै योग्य, दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रममा हुने मिति,
4: भर्ना म्याद 1-17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह, कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्र उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भई चालिस वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै

परीक्षा मिति र साम सम्पर्क मितिको ढुङ जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशुपूर्ता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गार्मा माध्यमिक विद्यालय सुरु टिपकुण्ड नगरपालिका साथ सुरुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुनि दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 कल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 कल्लेरी सुनु खुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलु खुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: एउटा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-61-74 र फुङ शेर्पा होस्टेल संचालक 98-41-15-90-82।
3: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केम्स

0: इसमें कक्षा एघारों का लगी साइंस मैनेजमेंट ल तथा ह्यूमैनिटी संकाय में नया भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार और प्रविधि मैत्री सिकाई में जोड़ दीदी यहां अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिका द्वारा अध्यापन कराइन। सर्वोत्कृष्ट शैक्षिक नतीजा नियमित अतिरिक्त क्रियाकलाप और जहिंदार विद्यार्थी का विशेष छात्रवृत्ति को व्यवस्था।
1: आउनुहोस् केट्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केट्स कलेज बौद्ध टुसाल।
0: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
1: सफलताको सही छनोट केट्स कलेज।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा अवैध बालुवा बोकेको ट्र्याक्टर सहित चालक नियन्त्रणमा, लिखु खोलाका 3 वटा हाइड्रो पावर ठप्प, 7 दिनसम्म मागको सुनवाई नभएपछि सिमानाका बासिन्दा आन्दोलित, आयोजना पक्षद्वारा तोडफोड क्षतिको दावी। नाम्चे प्रहरीका दिवंगत कर्मचारी खड्काको परिवारलाई 2 लाख भन्दा बढ़ी आर्थिक सहयोग। सोलु खुम्बुका मिङमार शेर्पा अमेरिकाको स्थिर द हेरिटेज फाउण्डेशनको नीति विश्लेषकमा नियुक्त। सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन र एसपीसीसीको सहकार्य। रोसी खोलामा बहाव बढ़ेपछि बीपी राजमार्गमा गाड़ी चलाउन रोक। ओखलढुङ्गाको माने भन्ज्याङले ट्राफिक कार्यालयलाई दियो 2 लाख बराबरको उपकरण। गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको संसद प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित। सहितको सम्झना विपक्षीबाट 5 मिनट मौन धारणा। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो। विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्ध पछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन देखायो। इरान इसरायल तनाव बीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अनुरोधमा र काबा च्याम्पियनसिपका राष्ट्रिय टोलीको घोषणा।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986852, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सोलु खुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा अवैध रूपमा नदी जुन्ने पदार्थ बालुवा ओसार पसार गरिरहेको अवस्थामा एक ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुका अनुसार आज बिहान करिब 9:30 बजे सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 स्थित आवा डाँडामा खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा उक्त बालुवा बरामद गरेको हो। सोलुरीबाट आवा डाँडातर्फ जाँदै गरेको नाछत 1928 नम्बरको ट्र्याक्टरलाई शंका लागेर रोकी जाँच गर्दा आवश्यक प्रक्रिया नपुर्याई उत्खनन गरिएको नदी जन्य पदार्थ लोड गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास साईले जानकारी दिनुभयो। वहाँका अनुसार अवैध उस्तार प्रसारमा संलग्न ट्र्याक्टर चालकमा प्रेरित कोशी गाउँपालिका वडा नम्बर 5 21 वर्षीय विष्ण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउ परेका चालक र बालुवा सहितको ट्र्याक्टरलाई आवश्यक कानूनी कार्यवाहीका लागि सोलु दुधकुण्ड नगरपालिकाको कार्यालय स्वर्णेरीमा बुझाइएको प्रहरीले जनाएको छ। रामेछापको माकुन्द र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका प्रभावित स्थानीय बासिन्दाको जाइजमा प्रति जलविद्युत आयोजनाले चरम उदासीनता देखाएपछि उनीहरूले संयुक्त रूपमा लिखु खोलामा संचालित हाइड्रो पावरको कामकाज ठप्प पारेका छन्। आफ्नो थातथलोमा संचालित आयोजनाले कानून विपरीत काम गर्दा पनि सरकारवाला निकाय मुख दर्शक बनेको भन्दै आक्रोशित बनेका दुवै गाउँपालिकाका सिमाना क्षेत्रका बासिन्दाले हिजोदेखि जलविद्युत गृह पूर्ण रूपमा बन्द गराएका हुन्। स्थानीय समितिले आफ्ना हक अधिकार र वातावरणीय सुरक्षा सुनिश्चित गर्न मागपत्र बुझाएको 60 दिन बितिसक्दा समेत कुनै पनि ठोस पहल वा सुनवाई नभएपछि बाध्य भएर उक्त कदम चाल्नु परेको संघर्ष समितिका संयोजक गेल्बु शेर्पाले जानकारी दिनुभयो।
4: जेलबु शेर्पा उमाकोडा गाउँपालिका स्वर्णको स्थानीयवासी। यसमा मुख्य त हामीले अब ऐनली हामीले स्थानीय गृहमध्येमा सेयर चाहिँ दिनुपर्ने भन्ने कुरा चाहिँ मुख्य कुरा छौँ। अब यसमा उहाँले अनअफिसियली जानकारी के भएको छ सेयर चाहिँ यिनीहरूले प्रिमियममा दिने रे भन्ने खबर पनि पायो। त्यो हामीले चाहिँ प्रिमियम होइन लोकल सेयर नै चाहियो भन्ने माग हो मुख्य चाहिँ। अनि त्यहाँबाट सेकेन्डमा यिनीहरूले जुन अन्डर कन्स्ट्रक्सनमा यिनीहरूले सिआइएस भन्ने खर्चहरू चाहिँ त्यहाँ भेटा भएन त्यसलाई चाहिँ त्यो छानिन हुनु पर्यो सक्नु अडिट हुनु पर्यो भनेर सिकेमा हो। र अब बाँकीमा गएर अनि कन्सर्टमा पेडमा यिनीहरूले भएका क्षतिहरू अनि सुरुङमा पानी हाल्दाखेरि पिएको पानी निकासी दिएको छैन त्यसको क्षतिपूर्ति दिएछन् त्यो मागहरू यिनीहरूले साथै उमा क्षेत्र मन्दिरमा यिनीहरूले त्यहाँ पुरै फुलिस गयो हामीलाई त्यो टाइमले के कसो पुरै आश्वासन दियो तर भनिसकेपछि त्यो मन्दिर पनि क्षति दिइरहेको छ राख्यो त्यही गरेन र यिनीहरू मुख्य माग र स्थानीय अलिक क्षतिपूर्ति दिनुपर्ने भाका उहाँले त्यो पनि दिएछैन। त्यही पनि उसरी कल गरेर कसैहरू गऱ्यौँ उहाँले कुनै बेला हुन्छ भोलि म कल गर्छु जमाले खबर आएन भने उहाँले कुनै बेला तपाईँमा के आउनुहोस् सङ्कल गर्दाखेरि त्यो खबर पनि आएन उहाँले अनि त्यही भएर हामी बाध्य भएर हिजो चाहिँ अब उहाँले पनि अलिक झगडा हुनु पऱ्यो भने बाध्य भएर हामीले अब त्यो उपाय हिँड्नु पऱ्यो हामीले यसमा अब हामी अब त्यहाँ इन्जिनियरिङ नाउँछ हामी थाहा छैन तर हामी इन्जिनियरिङ नाउँले भाइहरूमा बुझ्दाखेरि चाहिँ यिनीहरूले यो माथि उमा क्षेत्र मन्दिर निर एउटा लुस्से भन्ने खोला छ त्यसमा चाहिँ उनीहरूले पानी उता लिखु खोलामा डाइभर्ट गरेछ त्यो समाचारलाई चाहिँ एकदम इन्जिनियरिङ नम्बर छैन यो चाहिँ कुनै बेला बत्तिन सक्छ भन्ने यिनीहरूको हाम्रो बुझाइ छ र साथै यिनीहरूले अनि दुई तिनवटा शाखा पानी खोल्छहरूको पानी पनि यिनीहरूले आस्थै पाइपहरू कालो पाइपहरू राखेर पानी लगेछ नि भर्खर सुकाएर पानी नपाउँदाखेरि त्यसको पनि हामीले उनीहरूले त्यो कुन आधारमा लग्यो कुनै कारणबाट हामीले देखेनौँ र त्यो पाइप फुटिहाल्यो र पाइप राजनीतिर फुट्यो त्यो पाइप फुट्यो भने दुई तिनवटा गाउँमै क्षति हुन्छ त्यही कुरो चाहिँ हामीले जोड तत्काल पाउने समस्या हामीले त्यही हुन् ताकि अघि उभिनु उहाँलाई अलिक भइ झिस्केर रहेछ नि किनभनेदेखि अब पहिले सिआइएसको पैसामा अलिक अनियमित भएकोमा चाहिँ उहाँहरूको प्रत्यक्ष सम्बन्ध हामी देखिन्छौँ हामीले फेरि आन्तरिक छानबिन नै गऱ्यो त्यही भएर अब स्थानीय राजनीति हाम्रो खासै अगाडि बढ्न चाहँदैन उहाँहरू पछिबाट चाहिँ हुन्छ हुन्छ भन्नुभयो तर ठ्याक्कै अगाडि आगे माग्छै हो भनेर उहाँ आइसम्म उभिनु भएको छैन र हामीले पहिले मागपत्र बनाउँदै पालिका र उहाँहरूलाई पनि यो माग यस्तो छ तपाईँ अघि बढ्नु बढिदिनु पर्यो भने हामीले बुझाएको तर उहाँहरू अघि बढ्नु भएको छैन त्यही भएर हामी अहिले लोकल लोकल लेभलमै हिँडिरहेछौँ। अब हामी चाहिँ अब लाग्छ वार्ताबाटै सँगै हो हामीले पनि सबै मार्गहरू एकै दिनमा पुरा गर्नुपर्छ भनेको छैन तर उहाँले एटलिस वार्तामा राख्नु पर्यो र मार्गले सहमत रूपमा पुरा गर्नु पर्यो भन्ने चाहिँ हाम्रो माग हो। त्यही जम्मा जम्मा भयो भने हामी पनि अब हाम्रो त्यही आधार हामी अब हिसाउँछौँ भने हामी सबैले हजुर।
0: उमा कुण्ड र लिखुपिके गाउँपालिकाको सिमानामा एमडी डुगड समूहद्वारा प्रबन्धित लिखु एक लिखु दुई र लिखु एक जलविद्युत आयोजना सञ्चालनमा छन्। यी आयोजनाहरू व्यावसायिक रूपमा सञ्चालनमा आएको करिब 2.5 वर्ष बितिसक्दा पनि स्थानीय स्तरमा गर्नुपर्ने कानूनी र सामाजिक दायित्वहरू पूरा नगरेको प्रभावित बासिन्दाको आरोप छ। कम्पनीले प्रचलित कानूनमा स्वीकृत उत्पादन अनुमति पत्रका शर्तहरू वातावरणीय नियमहरू र सामाजिक उत्तर उत्तरदायित्व कोठाहरु उल्लंघन गर्दै आएको ठोस प्रमाण भेटिएको स्थानीयले दावी गरेका छन्। आयोजनाका यस्ता गैर जिम्मेवार गतिविधिहरु कानूनी लापरवाही मात्र नभई गम्भीर कानूनी अक्षमता र स्थानीय जनतामाथिको विश्वासघात भएको पत्रमा उल्लेख गरिएको छ। स्थानीय बासिन्दाका अनुसार जलविद्युत आयोजनाले स्थानीय स्तरमा वातावरणीय शर्तहरुको गम्भीर उल्लंघन गरेको छ भने मानव बस्ती र पर्यावरणलाई जोखिममा पार्ने गरी असुरक्षित तथा अस्थायी संरचनाहरू निर्माण गरेको छ। यस्ता जोखिमपूर्ण संरचनाहरूले गर्दा जुनसुकै बेला ठूलो मानवीय र आर्थिक क्षति हुन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। पटक पटक ध्यानकर्षण गराउँदा र साथी दिन अघि नै औपचारिक रूपमा अन्तिम कानूनी नोटिस तथा कार्य निवेदन घोषणा समेत व्यवस्थापन पक्षले सुधारको कुनै संकेत नदेखाएपछि दुवै गाउँपालिकाका बासिन्दाहरू एकीकृत भई आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ। स्थानीय प्रभावित नागरिकको संयुक्त समितिले ऊर्जा मन्त्रालय विद्युत विकास विभाग गौरी शंकर संरक्षण क्षेत्र आयोजना र दुवै जिल्लाका स्थानीय वडा कार्यालयहरूलाई समेत बुधार्थ दिँदै यसअघि नै सात विधेयक गम्भीरमा घर अगाडि सारेको थियो। यसैबीच हाइड्रो पावरका जनसम्पर्क अधिकृत राजु खड्काले भने स्थानीयको आन्दोलनप्रति गम्भीर असहमति र आक्रोश व्यक्त गर्नुभयो। वहाँले स्थानीय आन्दोलनकारीहरूले सबै कुरा पैसाका लागि मात्र गरेको र त्यहाँ फरक फरक समूहहरू मिलेर आएर थर्कामे काम गरिरहेको आरोप लगाउनुभयो। हिजो आन्दोलनका क्रममा जलविद्युत आयोजना स्थलमा ठूलो तोडफोड़ भएको र त्यसबाट धेरै क्षति पुगेको अधिकृत खड्काले दावी गर्नुभयो। आन्दोलनकारीहरूले आयोजनामा कार्यरत कर्मचारीहरूलाई समेत जबरजस्ती बाहिर निकालिदिएको वहाँको भनाइ छ। जलविद्युत गृहमा भौतिक तोडफोड़ र कर्मचारी असुरक्षित भएपछि अहिले स्थिति नियन्त्रणमा लिन र आयोजनाको सुरक्षाका लागि सुरक्षा कर्मीको टोली समेत खटाइएको जनसम्पर्क अधिकृत खड्काले बताउनुभयो।
5: शान्ति सुरक्षाको माग गरेका छौँ। जिल्लाले शान्ति सुरक्षाको लागि प्रहरीहरू खटाइदिनु भएको छ तर लोकेसन पनि भौगोलिक हिसाबले अप्ठ्यारो भएर सुरक्षा गरेर आउन पनि गाह्रो स्थानीयहरू के अब केही त नाम त थाहा भएन तर शेर्पाहरूले चाहिँ हाम्रो कर्मचारीहरूमाथि भन्दै सोसल पिआरओहरूलाई चाहिँ भन्दा बाहिर निस्क्यो भने चाहिँ हातपात गर्छ भन्ने अब पानी बन्द गर भन्ने यस्तो अहिले पनि त्यो अवस्था छ। पानी बन्द गर भनेर हाम्रो स्टाफहरू कोही गेटभित्र छन् कोही छ सुरक्षा गर्नु आइरहेको अवस्था छ। अहिले पनि
0: हजुर सर यो पूर्ण रूपमा बन्द हुँदा कुल कति मेगावाट विद्युत उत्पादन ठप्प भएको छ?
5: 55 मेगावाट 77 मेगावाट र 29 मेगावाटको हिजो चाहिँ तपाईँको 77 मेगावाटमा उनीहरूले जबरजस्ती पानी हाम्रो कर्मचारीमाथि ढकेर हातपात गरेर गरेर प्रतिनिधि गरेर तोडफोड गरेर त्यो बन्द गराउँदाखेरि हाम्रो 2 मेगावाट मात्रै
0: पाञ्चेमा भान्सेको रूपमा कार्यरत दीपक खड्काको असामायिक निधनपछि उहाँको शोकाकुल परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। करिब एक महिना अगाडि आत्महत्या गरेका खड्काको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले खुम्बुक सामुदायिक सेवा केन्द्रका अध्यक्ष लामा काजु शेर्पा र खुम्बुक क्षेत्रका कर्मचारी मिलन केन्द्रको विशेष पहलमा राहत रकम संकलन गरी सहयोग प्रदान गरिएको हो। सेवा केन्द्रका अध्यक्ष लामा काजु शेर्पाका अनुसार उक्त अभियान मार्फत विभिन्न संस्था स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूलाई स्वत स्फूर्त रूपमा 2,10,760 रूपियाँ संकलन भएको थियो। उक्त रकम बैंक मार्फत मृतकका बुबा बीरबहादुर खड्काको खातामा हस्तान्तरण गरिएको छ। सोलुखुम्बुको नेचा सोलन गाउँपालिका 2 स्थायी घर भएका दिवंगत खड्काको परिवारलाई यस सहयोगले थोरै भए पनि राहत मिल्ने अध्यक्ष शेर्पाले बताउनु भएको छ। सोलुखुम्बुका युवा निर्मार शेर्पा अमेरिकाको प्रतिष्ठित नीति अनुसन्धान संस्था द हेरिटेज फाउण्डेशनमा नीति विश्लेषकका रूपमा आबद्ध हुनु भएको छ। सोलुखुम्बुबाट शुरू भएको उहाँको शैक्षिक र बौद्धिक यात्राले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको हो। संयुक्त राज्य अमेरिकाले राजधानी वाशिङटन डीसी स्थित यो प्रख्यात संस्थासँग जोडिएर उहाँले नीति प्रतिवेदन तयार गर्ने, गहन अनुसन्धान गर्ने तथा रणनीतिक विश्लेषणात्मक कार्यहरूमा सक्रिय योगदान पुर्याउनुहुनेछ। विशेष गरी विश्वव्यापी राजनीति र नीति निर्माणमा बलियो प्रभाव राख्ने यस संस्थामा रहेर उहाँले राष्ट्रहित नवप्रवर्तन, अन्तर्राष्ट्रिय सुरक्षा तथा संवैधानिक मूल्यहरूमा सम्बन्धित विभिन्न महत्वपूर्ण र संवेदनशील विषयहरूमा केन्द्रित भई काम गर्ने शेर्पाले बताउनु भएको छ। विश्व वातावरण दिवस 2026 अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन सीबीसीएफले हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका छन्। एभरेस्ट इनिसिएटिभ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा दीर्घकालीन साझेदारीलाई अगाडि बढ़ाएका हुन बीवाईडीका कुल अर्थवाई सेक्सुअल अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् 2025 नै शेर्पा समुदायद्वारा संचालित गैर नाफामूलक संस्था एसपीसीसीसँगको यो सहकार्य शुरू गरेको थियो। पछिल्ला दशकहरूमा बढ़दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमा गम्भीर दबाव परिरहेको र हिमालमा अझै पनि 80 टन भन्दा बढ़ी विभिन्न प्रकारका फोहोर बाँकी रहेको अनुमान गरिएका बेला यो नवीन प्रयास थालिएको जनाइएको छ। यसैबीच सन् 2026 वसन्तकालीन आरोहण सिजनमा यो साझेदारी अन्तर्गत महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्पुबाट एभरेस्ट रेन्जर्स बेसको रूपमा आफ्नो मौसमी कार्यलाई स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित 2 एभरेस्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना र फोहोर व्यवस्थापनको प्रभावकारी अनुगमन गरेका छन्। काभ्रेको रोसी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलिखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। थप जानकारी तथा सूचनाका लागि 103 सम्पर्क गर्न सूचना मार्फत प्रहरीले आग्रह गरेको छ। पोखरढुङ्गा माने भन्ज्याङ गाउँपालिकाले सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गालाई करिब 2,00,000 रूपियाँ बराबरका उपकरण तथा सामग्री सहयोग गरेको छ। सोमबार गाउँपालिकाले वेथ नाइजर सिउन परीक्षण गर्ने मेसिनले 1 थाना थान कार्ड 2,000 थान र होल लक 5 थान हस्तान्तरण गरेको हो। उक्त सामग्री गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रूम्बाली र उपप्रमुख आशा चन्द्राईले जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक भेषबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो।
6: आर्थिक समाचार।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाट र अनुदान व्यवस्थाको विवरण सार्वजनिक गरेको हो। आगामी आर्थिक वर्ष 2083-84 का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र पालिका 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,00,00 रूपियाँ विनियोजन भएको छ, जसमध्ये प्रदेशलाई 3,14,63,00,00,00 39,00,00,000 रूपियाँ र पालिकालाई 1,09,65,00,00,00,35,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, वर्षसम्म पूरक शीर्षकमा यो अनुदान दिएको हो। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17,59,87,82,00,000 रूपियाँ विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17,20,82,00,000 रूपियाँ विनियोजन भएको छ। कोशी प्रदेशका लागि 16,47,10,00,000 रूपियाँ, बागमतीका लागि 15,21,48,00,000 रूपियाँ, गण्डकीका लागि 12,72,85,00,000 रूपियाँ, लुम्बिनीका लागि 14,41,76,00,000 रूपियाँ र सुदूरपश्चिमका लागि 16,47,47,00,000 रूपियाँ विनियोजन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र वालेन शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। नवनियुक्त मन्त्रीले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। सुदन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 जना गृहमन्त्री बन्नु भएको थियो। गुरूङ गएको चैत्र 13 गते गृहमन्त्रीमा नियुक्त हुनु भएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लिन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्कनु भएको हो। वीरपुन म्यागीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। वहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नु भएको थियो। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवाद बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको जनाइएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसका सचेतक निष्कर गाईले शहीदको सूचनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सूचनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख देव प्रसाद अरियालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। वहाँले यसबारे भनेको सुन भएको बताउनु भएको छ। गएको जेठ 17 गते प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। आज बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डीडीसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दुग्ध दही पेड़ा बटर चीज लगायत रहेका थिए। यसबाट डीडीसीको प्रवर्धन अभियानलाई थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। देश बाहिरका समाचार। विश्वभर सन् 2025 मा राज्य सम्बन्धित सशस्त्र द्वारा ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा ड्रोनद्वारा नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको तथ्याङ्क छ। इरान र इसरायलले एक अर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इसरायलले प्रत्यक्ष सैन्य कार्यवाही रोक्ने घोषणा गरेका थिए, तर दुवै पक्षले आवश्यक परे पुनः जोवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्, जसका कारण लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेको छैन। विश्लेषकहरूले प्रत्यक्ष आक्रमण रोकिएकाले केही रातको अवस्था सूचना भए पनि युद्ध विराम दीर्घकालीन हुनेमा बजार विश्वस्त हुन नसकेको बताएका छन्। अहिलेको मुख्य प्रश्न युद्ध विराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ कि केवल अस्थायी विश्राम मात्र हो भन्ने रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। नेपाल भलिबल संघले अर्को महिना पाकिस्तानमा आयोजना हुने काबा पुरूष भलिबल च्याम्पियनशीपको लागि 12 सदस्य राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। पाकिस्तान भलिबल फेडरेशनको आयोजनामा आगामी असार 17 23 गतेसम्म इस्लामाबादमा च्याम्पियनशीप हुनेछ। संघले आज विज्ञप्ति जारी गर्दै टोलीको नाम सार्वजनिक गरेको हो। टोलीमा सुनिल बोहरा, पहल गहत, राज सन्तोष पिक, सरोज गर्देवा, राजेन्द्र धामी, सुरज सुनारा रहेका छन्। त्यसै ध्वज बस्नेत, रवि नगर कोटी, हिमा सुनारी, हरिहजुर थापा, दिवेश कुवा र विनोचन्द टोलीमा सहभागी छन्। गत महिना काठमाण्डुमा आयोजना भएको काबा महिला च्याम्पियनशीपमा नेपाल चौथो भएको थियो। सहभागिता जनाएको काबाका प्रतियोगितामा महिला टोली पहिलो पटक पदक विहीन भएको थियो। पुरूष टोलीले अहिलेसम्म काबामा पदक जित्न सकेको छैन। झण्डै एक दशक अघि पुरूष टोलीले सेन्ट्रल जोन भलिबल प्रतियोगितामा काँस्य पदक जितेको थियो। नेपालले अहिलेसम्म पुरूष टोली जितेको त्यो एकमात्र पदक हो। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खुम्बुमा अवैध बालुवा बोकेको ट्र्याक्टर सहित चालक नियन्त्रणमा, लिखु खोलाका तीनवटा हाइड्रोपाल ठप, 60 दिनसम्म मागको सुनवाई नभएपछि सिमानाका बासिन्दा आन्दोलित, आयोजना पक्षद्वारा तोडफोड र क्षतिको दावी। नाम्चे प्रहरीका दिवंगत कर्मचारी खड्काको परिवारलाई 2,00,000 भन्दा बढ़ी आर्थिक सहयोग। सोलु खुम्बुका निर्मर शेर्पा अमेरिका को प्रतिष्ठित द हेरिटेज फाउण्डेशनको नीति विश्लेषकमा नियुक्त। सगरमाथा संरक्षण अभियानमा साइमिक्स पीवाईटी च्यारिटी फाउण्डेशन र एसपीसीसीको सहकार्य। रोशी खोलामा दहाब बढ़ेपछि बीपी राजमार्गमा गाड़ी चलाउन रोक। ओखल ढुङ्गाको माने भन्ज्याङले ट्राफिक कार्यालयलाई दियो 2,00,000 बराबरको उपकरण। गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको शपथ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित। शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बीबीसीको उत्पादन प्याकेटमा बाँडियो। विश्वव्यापी द्वन्द दोस्रो विश्व युद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन देखायो। इरान इसरायल तनाव विश्वको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अनुमा द काबा च्याम्पियनशीपका राष्ट्रिय टोलीको घोषणा। हवस्त, 7:30 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती गुरु विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि शुरूआत फ्रेम सुन्दै रहनुहोला। नमस्कार।
6: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
9: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: next to your heart.
1: Zulu FM 101.2 MHz.
2: कारण हिटी राजदरबार हत्याकाण्ड का सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रति प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
3: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुधार संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
4: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो बाटो रोक्नु पर्दा स्थिति हुन्छ उनीहरूलाई।
3: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने।
5: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
3: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेशानी माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउन आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
7: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रति प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट को घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने। ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
7: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
8: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने

0: Bari bonyo pandrapo bhuyo kine sarda body ma tin bata body ma hai maine ye bata sar maine tin bata bonyo ye matri bhayera khane.
1: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ. सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने वहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ. यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ. वहाँ मन्त्री सुविता गौतमपछि रहनुहुनेछ. प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ. आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए. विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो. वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ. पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो. बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ. दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्. नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ. उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो. समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो.
2: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो. यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो. त्यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौ सबै प्रदेशमा जनसंगठनको सम्पर्कको. त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं.
1: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ. पशु सेवा विभागका अनुसार हालसम्म 55 वटा फार्म प्रभावित भएका छन् भने 4,79,156 वटा पंक्षी नष्ट गरिएको छ. गएको चैत 4 गते कोशी प्रदेशको सुनिछरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो. त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवन वारा नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्. सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो.
3: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त सकेसम्म हामीले पहिले भने जहाँ बर्ड फ्लू देखियो त्यो भाइरस तिरिङ नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलियो नदिन संक्रमण थप फैलियो नदिनको लागि हामीले प्रयास गर्थ्यौँ. यो विषाणुबाट सर्ने रोग हो. विषाणु अब जसरी पनि सर्न सक्ने भयो. एउटा त संक्रमित चाहिँ पन्छी र पन्छीबाट सुकुरासँग चाहिँ हुन सक्नु भयो. त्यसपछि यो जङ्गली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ. त्यहाँबाट पनि आउन सक्ने भयो. फार्मको उचित सरसफाइ भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन. त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो. आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो.
1: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 वटा अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ. नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेसनमा प्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ. नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40 करोड़ रूपियाँ पुगेको छ. गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो. यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
4: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
5: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई भार,
6: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
5: कार्यकर्तामा अनियमितता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5523।
9: क्लासिक सेटको वाइफाई 6 राउटर, नाम घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोक, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 स्वास्थ्यहरू लागू हुनेछ। क्लासिक सेट छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन मित्र बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यता बढ़ेको छ।
11: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर दुवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पसिसकिँदैछ। अन्तिम पटक थप गरेको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। अध्यक्षता व्यवस्थापन समिति का सदस्य सहमहामंत्री प्रकाश रसाईले भन्नुभयो।
12: 5,2,381 हो करीब करीब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अध्यक्षको प्राविधिक विज्ञ सहित सचिवालयका साथीहरू बसिरहेका छौँ जसले हिजो चुनावमा असर गरे जसले नेतृत्व असफल बनाउन खोजे उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छ नि, त्यही भएर यसलाई अनेक लिनु हुँदैन।
11: कंग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए। 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वतः घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। हाम्रो महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
13: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभए हो। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको तकरार चाहिँ भएकै हो।
11: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी शुरू वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यता बढ्दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
6: र पुराना पुस्तालले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद काँग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोक्नु पर्दा स्थिति हुन्छ उनीहरूलाई।
11: काँग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै काँग्रेसभित्र चरम असन्तुष्ट बढ्दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको काँग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
14: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
5: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हाल मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: आपको एकमात्र डीटीएच सेवा डिस्को
1: स्टेशन खुशी कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
3: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला नमस्कार कार्यक्रम हिन्दो मौसममा स्वागत छ म सन्तोष गन्धर्व आजको हिन्दो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ
4: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कुनै पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्तिमा कम भएको एकदमै गरीब अथवा पहुँची नभएको व्यक्तिहरूको हो नि त उनीहरूलाई बुझ्नु उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ अनि त्यसमा ध्यान कम हुँदा रिपरकसन के हुँदोरहेछ भने जस्तै किसिमको माथिको प्रविधि त्यो एरियामा लगानी पनि कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फेतुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो तल त चेन्ज भएको हुँदैन तल त परिवर्तन आएको हुँदैन त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ लगानी हुनै पर्छ पैसामा होस् ज्ञानमा होस् तरिकामा होस् उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त टेबलमा बसेर डिस्कसन गरे त हुँदैन
3: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसिमले पुग्नुभएका छैन महिला आदिवासी जनजाति अथवा लैङ्गिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको लागि चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ
4: त्यहाँ ध्यान पुगेको छैन के जानुपर्ने त कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन अब जनजाति भन्यो कहाँको जनजाति जनजाति पनि धरि गरिब अब अरू दलितहरू पनि त क्षेत्री बाहुन भन्दा धनीहरू छ कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको

0: त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियर क्लियरिटी त अलिक कम छ. विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यसमा माथि मात्रै भएर नै हुँदो रहेछ क्या. मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ. त्यसमा सिप साथसाथै लगानीमा धेरै, फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ. हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं होइन, त समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप हुन्छ. त्यो सिपमा चाहिँ लगानी कम छ. पहिचान गरेपछि त्यहाँ जाने त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ.
1: यसो सुनामा तिन तरफको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जीवन परिवर्तनको असर कम गर्ने, उनको उता खोज्ने उत्पादन गर्न सक्छ. एउटा कुरा फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्त किरण दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादन सहभागी गराउनको लागि के कुरा हामीले सुधार गर्न सक्छ.
0: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निड अथवा उहाँहरूको ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हान्नु पर्यो. त्यहाँनिर निश्चय यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने, के गर्ने कुरा आयो नि त होइन. त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो. प्लानिङमा पसिसकेपछि पहिलो जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम प्लानिङ स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन. तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठूलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ. कहाँ लानु के लानु अनि पछि काम नगरिकन जही महिना दिवसमा त्यो पैसा सकेर आउँछ. कहाँ लानु न लाउनु त पर्यो. त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ. तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल

0: Sì, Tesla benim bir sesle yeni ki, sen benim benim benim de benim sonu da yakın. Tüm yanda sipko, sonraksın konagi, yu, yin bana sonu da ki, tüm bayra gelse ki, yata da, tüm bayra gelse ki, yata da, tüm bayra gelse ki, tam ucu yani.
1: Ne var ki, yani bayra yata sanstar, sleeper justu sanstar, le, dherey, gari raki ko cha, yana, indigenous konagi, amra, danitay, community, arka bini bayra yaka cha. तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने उहाँ डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु एउटा सिक्त चाहे कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङ बनाएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिपिओ छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि एप्लाई गर्दाखेरि काम नलाग्ने रहेछ तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु चेन्ज ल्याउनुपर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त तर अहिले चाहिँ कस्तो भइरहेको छ उनीहरूको सिप चाहिँ चला भनेर अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि त्यहाँ पनि गेट किपिङ भइरहेछ क्या बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ काम पनि कमै भइरहेको जस्तो लाग्छ
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सक्यो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौं नमस्कार
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन् संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण दस जिल्लासम्म फैलिएको छ नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको

पहिलो दश महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमंग र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सन्छ तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम ढिलो
1: संसद कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
2: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत योजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचित सुरु एफएम स्टुडियो टाइम
2: इट्स 8 PM रातको 8 बजे
3: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश र रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगरसँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस कार्यक्रमलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफएम 98.1 र 103 मेगाहर्ज मार्फत प्रत्येक बिहिबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम 103 मेगाहर्ज विराटनगरबाट अपरान्ह 4:15 बजे सुन्न सक्नुहुन्छ। यस्तै रेडियो नेपालको मोबाइल एप र फेसबुक पेजबाट पनि एकैसाथ सुन्न सकिनेछ। कोशी प्रदेश सरकारका प्रमुख योजना, कार्यक्रम तथा गतिविधिहरूका बारेमा आम नागरिकलाई जानकारी गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो, जहाँ हामी प्रदेश सरकारका फोकस कार्यक्रमहरू, महत्वपूर्ण अभियान, त्यसको उपलब्धि, कानून निर्माण, प्रदेश सांसदका कुरा, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधार विकास, विपद व्यवस्थापन, लागू औषध नियन्त्रण लगायतका विषयमा विविध सामग्री समावेश गर्छौ। त्यस्तै नागरिकको प्रतिक्रिया र गुनासो पनि समेट्ने प्रयास गर्छौं। अब कुरा गरौं आजको अंकमा प्रस्तुत गरिने विषयवस्तुका बारेमा। आजको कार्यक्रममा हामी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले प्रवाह गरिरहेको सेवाका बारेमा सो कार्यालयका निमित्त निर्देशक प्रकाश चन्द्र कार्कीसँग गरिएको कुराकानी र प्रदेश सांसदका कुरा अन्तर्गत सोलुखुम्बु जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 ख-बाट निर्वाचित प्रदेश सभा सदस्य बुद्धि कुमार राज भण्डारीका कुरा सुन्छौं। साथमा जनचेतनामूलक सन्देश पनि सुनाउँछौं। स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन प्रयोगशालाको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। रोगको सही पहिचान, समयमै परीक्षण र महामारी नियन्त्रणका लागि जनस्वास्थ्य प्रयोगशालाले महत्वपूर्ण काम गर्दै आएको छ। कोशी प्रदेशमा सञ्चालनमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले विभिन्न प्रकारका रोगहरूको परीक्षण, रोग पहिचान तथा जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस प्रयोगशालाको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी योजनाका विषयमा केन्द्रित रहेर सहकर्मी बलराम दाहालले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निमित्त निर्देशक प्रकाश चन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ। अब सुनौ यो कुराकानी।
1: सर्वप्रथम स्वागत छ यहाँलाई कार्यक्रम प्रदेश डायरीमा।
2: धन्यवाद सर।
1: हजुर, आराम हुन्छ सर?
2: आरामै।
1: हजुर, आज हामी अब प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पुर्याइरहेको सेवाको बारेमा कुराकानी गर्दैछौ। शुरूआतमा चाहिँ यो प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको स्थापना कहिले र कसरी भयो, यसको उद्देश्यको बारेमा जानकारी गराइदिनुहोस् न।
2: प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको चाहिँ हाम्रो संहिता पश्चात सातै प्रदेशमा प्रयोगशाला क्षेत्रलाई थप विकसित बनाउनको लागि चाहिँ यसको स्थापना भएको हो र विधिवत रूपमा यस कोशी प्रदेशमा 2075 साल चैत महिनादेखि प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ।
1: अहिले अब यो प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कस्ता कस्ता स्वास्थ्य परीक्षण सेवा प्रदान गरिरहेको छ, यसबारेमा पनि जानकारी गराइदिनुहोस् न।
2: हाम्रो प्रदेश जनस्वास्थ्य प्रयोगशाला चाहिँ विशेष गरेर अन्य अस्पतालमा आधारित प्रयोगशालाहरू जुन डायग्नोस्टिक सर्भिसहरू दिइरहेका हुन्छन् त्योभन्दा अलिकति फरक प्रकृतिको सेवा हामीले प्रदान गरिरहेका हुन्छौं। यस प्रयोगशालामा हाम्रो डायग्नोस्टिक सर्भिसहरू त छँदैछ, त्यसका अलावा हामीले चाहिँ विभिन्न किसिमका रोगहरूको निगरानी, हामी डिजिज सर्भिलेन्स भन्छौँ, त्यसका कार्यहरू गरिरहेका छौँ। त्यस्तै गरेर क्वालिटी एस्युरेन्स, क्वालिटी कन्ट्रोलको कुराहरू भयो। यस प्रदेश अन्तर्गत रहेका विभिन्न सरकारी तथा निजी प्रयोगशालाहरूको चाहिँ हामीले गुणस्तर मापन गर्ने कार्यहरू गरिरहेका छौँ। प्रयोगशाला यस कोशी प्रदेशमा रहेका सम्पूर्ण प्रयोगशालाहरूको हामीले क्षमता बढाउनुपर्छ, त्यहाँका रिपोर्टहरू गुणस्तरीयता सुनिश्चित गर्नुपर्छ भन्ने हैसियतले हामीले ती प्रयोगशालाहरूको नियमन गर्ने, दर्ता गर्ने, अनुगमन गर्ने कार्यहरू भइरहेका छन् र विभिन्न हाम्रा स्थानीय तह तथा सरकारी प्रादेशिक अस्पतालहरू जहाँ चाहिँ विभिन्न किसिमका परीक्षणहरू, विशिष्टकृत अथवा स्पेशल टेस्टहरू भन्छ, त्यहाँ नआउने परीक्षणहरूलाई हामीले चाहिँ ढुवानी गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षण गरेर नतिजा पनि हामीले दिइरहेका छौँ। यसरी चाहिँ हामीले आफ्नो कोशी प्रदेश अन्तर्गत रहेका ल्याबहरूका पनि परीक्षणहरू हामीले गरिरहेको अवस्था छ।
1: हजुर हजुर, कोशी प्रदेश का विभिन्न जिला आने नमूना कसरी संकलन हो व्यवस्थापन इसको प्रक्रिया के बारे में अभी विस्तृत में बताइए।
2: अब यह नमूना संकलन भन्नी चीज एकदम जटिल क्रा हो क्योंकि प्रयोगशाला को नतीजा नमूना को गुणस्तरीयता में भर पर्च इस कारण कतिपय नमूना हमें संकलन करें इसको ढुवानी में हमें ध्यान दूं इसका विभिन्न प्रोटोकल फलो कर सुरक्षित रूप में प्रयोगशाला में ढुवानी कर सको नतीजा गुणस्तरीय दिन सकता किसिम का प्रयोगशाला परीक्षण हमें संबंधित अस्पताल अथवा स्वास्थ्य संस्था में संकलन करें तेज सुरक्षित रूप में कुरियर मार्फत गए ढुवानी करें प्रयोगशाला में हमें लिया परीक्षण करने परीक्षण करे नतीजा हमें अनलाइन प्रवृति हमें पृष्ठपोषण कर इसका व्यवस्थापन को हमें इस कृषि प्रदेश अंतर्गत का प्रयोगशाला में वर्षक ती प्रयोगशाला क्षमता अभिवृद्धि करें तीन प्रयोगशाला सेवा मजबूत कराने हम उद्देश्य छह प्रदेश सरकार मंत्रालय को उद्देश्य छह तथापि विभिन्न कारण कतिपय क्रा में जनशक्ति का क्रा हो कतिपय क्रा में उपकरण को क्रा हो कतिपय क्रा में सैंपल को भ्रमण को क्रा हो तेस कारण जनता क्षेत्र प्रयोगशाला परिसर न कारण रिफर भएर चाहिँ तराई का जिला नझर्नु परोस् भन्ने हैसियतले त्यहाँ भएका नमूनाहरूले हामीले सुरक्षित रूप में संकलन गरेर ल्याएर परीक्षण गरेर नतीजा हामीले प्रदान गरि नै रहेका छौं।
1: अब इस प्रयोगशाला में तो 14 जिला का जो संकलन भाग नमूना जो परीक्षण करूँ ये हेखे कोशी प्रदेश में सबभा बड़ी देखिने रोग अथवा संक्रमण के पाने भाषा प्रयोगशाला में परीक्षण का अवस्था कस्तो छ?
2: अब परीक्षण को मूलत संक्रमक रोग तथा नसर्ने रोग विभिन्न प्रयोगशाला का परीक्षण अब पछिल्लो दिन में संक्रमक रोग भन्दा नसर्ने रोग का परीक्षण बढ़ते गई अवस्था रहेको छ। अब संक्रमण रोग का कुराखे अब अलग कतिपय रोग सीजनल जस्ते डेंगी का कुरा स्क्रब टाइफस का कुरा यी कुरा सीजनल हुन् र यी सामान्य किसिम का परीक्षण हमारा जिला तथा स्थानीय तह अंतर्गत का प्रयोगशालाहरुमै परीक्षण होने सुविधा रहेको छ। कतिपय अवस्था में कन्फर्मेशन डायग्नोसिस को अलग कन्फर्मेशन गर्नुपर्यो त्यसका लागि चाहिँ थप टेस्ट गर्नुपर्यो भने मात्रै प्रदेश स्वास्थ्य प्रयोगशाला में आने अवस्था रहेको छ भने नसर्ने रोग अंतर्गत का अब विभिन्न परीक्षण चिकित्सक को प्रेस्क्रिप्सन अनुसार अथवा बिरामीले आफै स्क्रीनिंग को प्रयोगशाला आने अवस्था रहेको छ।
1: यस्तै गरी अब यो प्रयोगशाला को अलग जो क्षमता कति छ दैनिक कति नमूना परीक्षण भइरहेका छन् यसको बारेमा जानकारी गराइदिनुस् न?
2: अब हाम्रो प्रयोगशाला को क्षमता का कुरा गर्दाखेरि हाम्रो प्रयोगशाला में विभिन्न विभाग रहेका छन्। विभाग अनुसार का प्रयोगशाला का परीक्षण विभिन्न प्रकार का रहेका छन्। अब कतिपय कुराहरुमा हामीले डिजी सर्भिलेन्स का परीक्षण गरिरहेका छौं जस्तै अब एसपीवी डीएनए टेस्टिंग जो अब संघीय सरकार प्रदेश सरकार का नया कार्यक्रम लिएको छ महिलाहरुको पाठीघरको मुखको क्यान्सर गराउने किसिमको भाइरस को परीक्षण गर्ने कुराहरु हुन्छन् ती कुराहरु कारण प्रयोगशाला परीक्षण भइराछन् भने रुटिन ल्याबको अथवा हाम्रो दैनिक डायग्नोस्टिक सर्भिस अन्तर्गत रुटिन ल्याब चाहिँ हामीले दैनिक 500,000 गर्न सकिन्छ र हाल 250-300 स्याम्पलहरु चाहिँ नमूना दिने पेसेन्टहरु भनौं न 250-300 पेसेन्टहरु आउनुहुन्छ त्यसको परीक्षण त अब टेस्टहरुको भोल्युम त अब हेरी हेरी हुन्छ।
1: अनि यो प्रयोगशालामा अब जनशक्तिको अवस्था कस्तो छ?
2: जनशक्ति अब क्षमता अनुसार प्रयोगशालाको भार अनुसार जनशक्ति चाहिँ अब को एउटा कुरा पनि रहन्छ। विगतका दिनहरुभन्दा अहिले पछिल्लो समयहरुमा जनशक्तिको पनि संख्या थपिँदै हुन्छ विशेषगरी चिकित्सकहरु पनि आउँदै हुन्छ यसले गर्दाखेरि समग्र रूपमा अहिले जनशक्ति हामीले अहिलेको कार्यभार अनुसार पर्याप्त नै रहेको म जानकारी गराउँछु।
1: यसै गरी अब यस प्रयोगशालामा चाहिँ विशेष गरी उपलब्ध प्रविधि उपकरण तथा प्रयोगशाला संरचनाको समग्र अवस्था कस्तो छ?
2: अब प्रयोगशाला संरचनाको कुराहरु गर्दा सर्वप्रथम भौतिक संरचनामा प्रदेश स्वास्थ्य प्रयोगशाला विराटनगरको रोसिस चोक भन्दा हल्का चाहिँ दक्षिणतर्फ चाहिँ अब हाम्रो पुरानो साल ट्रेडिंग को भवन अपोजिट साइड में चाहे लगभग चार तले भवन में संचालन में रहकर सुविधायुक्त भवन छोन उपकरण रह प्रविधि रह आधुनिक प्रकार का आधुनिक प्रविधियुक्त उपकरण जड़ित रहे प्रयोगशाला को उपकरण प्रविधि अलग जो नया जेनेरेशन में जो जो उपकरण भित्री अनुरूप हमें संचालन सेवा दी रह
1: अब जनस्वास्थ्य जो प्रयोगशाला अब अस्पताल जिला स्तर का अस्पताल स्थानीय तह और अन्य स्वास्थ्य संस्था कसरी समन्वय कर काम कर
2: अब मूलत प्रदेश भनेको एउटा समन्वय गर्ने इकाइ पनि हो र हाम्रो केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जुन संघीय सरकार अन्तर्गत रहेको प्रयोगशाला टेकु काठमाडौँ अवस्थित रहेको छ भने हाम्रा स्थानीय तह अन्तर्गत पनि विभिन्न स्थानीय तथा नगर अस्पतालहरूमा प्रयोगशाला सेवाहरू सञ्चालन गरिरहेका छन् र जिल्ला स्थित अस्पतालहरू र स्वास्थ्य कार्यालय ल्याबहरू रहेका छन् र अब प्रदेश जनस्वास्थ्य प्रयोगशालाले चाहिँ एउटा रुटिन टेस्ट आफूले आफ्नो भवनमा सञ्चालन गरि नै रहेका छौँ. त्योभन्दा प्रमुख कुरा भनेको चाहिँ हजुरले भने जस्तै स्थानीय तह संघीय सरकारका प्रयोगशालाहरू र प्रदेश अन्तर्गतका विभिन्न प्रयोगशालाहरूमा चाहिँ एउटा समन्वयकारी भूमिका गर्ने र कसरी हुन्छ विभिन्न किसिमका रोगहरूको पहिचान चाहिँ गर्नको लागि मदत पुर्याउने हो. यसका लागि हामीले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा नियमन गरिरहेका छौँ, अनुगमन गरिरहेका छौँ. त्यहाँ रहेका प्रयोगशालाहरूमा विभिन्न किसिमको उपकरणहरू चाहिँ तपाईँको कोशीको हाम्रो आपूर्ति प्रदेश आपूर्ति केन्द्र रहेको छ, स्वास्थ्य मन्त्रालय अन्तर्गत सिफारिस गरेर उपकरणहरू प्रदान गर्ने, त्यस्तै गरेर त्यहाँ रहेका प्रयोगशाला कर्मीहरूलाई क्षमता अभिवृद्धि गर्ने कार्यहरू चाहिँ हामीले गरिरहेका छौँ भने संघीय सरकार अन्तर्गत पनि हाम्रो प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा चाहिँ कसरी हुन्छ प्रयोगशालाको सेवा विस्तार गर्नको लागि विभिन्न किसिमका सहयोगहरू मागिरहेका छौँ र हामीलाई सहयोग पनि उहाँले गरि नै रहनुभएको छ. यसरी चाहिँ हामीले एउटा समन्वयकारी भूमिका नै खेलिरहेका छौँ.
1: हजुर, यसै गरी अब यस प्रयोगशालाबाट चाहिँ नागरिकले सिधै नमुना परीक्षण गराउन सक्छन् कि अथवा डाक्टरको सिफारिस चाहिन्छ कि के छ यसको अवस्था, सेवाले नै के गर्नुपर्छ?
2: अब हाम्रो प्रयोगशालामा चाहिँ नागरिकहरूले सिधै पनि आफूले मलाई यो प्रयोगशाला परीक्षण गर्नु छ, यो चाहिँ मैले स्क्रिनिङ टेस्टहरू गर्न सक्छु अथवा गर्नु छ भनेर आउनुहुन्छ, उहाँलाई हामीले सिधै सेवा पनि दिने गरेका छौँ र प्रिस्क्रिप्सन लिएर आउँदा त झनै सजिलो हुन्छ. यसरी हामीले कसैले यो तरिका तपाईँलाई चाहिँ प्रिस्क्रिप्सन नै चाहिन्छ भनेर रोकेको अवस्था चाहिँ
1: छैन. भनेपछि अब आफूलाई के गरेर टेस्ट गर्न मन लाग्यो गएर चाहिँ अब पुर्जी काटेर तोकेको शुल्क तिरेपछि टेस्ट गर्न पाइयो,
2: यसरी परीक्षण गर्न पाइयो र हामीले परीक्षण पश्चात उहाँहरूको नतिजा चाहिँ उहाँहरूले अनलाइन तरिकाले घरैमा बसेर होइन मोबाइलबाट नै हेर्ने चाहिँ हामीले सुविधा पनि प्रदान गरेका छौँ.
1: हजुर, रिपोर्ट चाहिँ कतिको छिटो आउँछ, के छ अवस्था?
2: रिपोर्ट हामीले अब परीक्षणको प्रकारले गर्दा पनि हुन्छ, कतिपय परीक्षणहरू चाहिँ दुई दिन, तिन दिन, बाह्र दिन, पन्ध्र दिन लाग्ने पनि हुन्छन् भने कतिपय नतिजाहरू चाहिँ एक घण्टामा पनि प्रदान गर्न सकिने हुन्छ. यसले गर्दाखेरि जति सक्दो चाँडो छिटो छरिटो तरिकाले हामीले सेवा दिइरहेका छौँ.
1: अब यस प्रयोगशालाबाट जुन सेवा लिनको लागि शुल्क चाहिँ कस्तो छ?
2: शुल्क हामीले एकदमै नमूल्यमा धेरै नै सस्तो नै हामीले शुल्क निर्धारण गरेका छौँ. हामीले चाहिँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा जुन चाहिँ शुल्क निर्धारण गरिएको थियो त्यसले आधार मानेर एउटा सामान्य एउटा विपन्न नागरिकले पनि सहज रूपमा चाहिँ प्रयोगशाला चाहिँ सुविधा लिउन् भन्ने हैसियतले सस्तो नै सुविधा छ. ती सुविधाका शुल्कहरूमध्ये पनि प्रदेश सरकार हाम्रो स्वास्थ्य मन्त्रालयले छुट सुविधाहरू घोषणा गरेका छ हरेक वर्षको आर्थिक वर्षमा, जस अन्तर्गत अब गरिब अति विपन्न भए त्यस्तै गरेर ज्येष्ठ नागरिकहरू, एसआइभीहरू, थालासिमा जस्ता रोगहरू, संक्रमितहरू, दीर्घ रोगीहरूका लागि चाहिँ 90% छुट सुविधा रहेको छ. त्यस्तै गरेर स्कूलका विद्यार्थीहरू जसमा चाहिँ अध्ययन गरिरहनु भएको छ विद्यार्थीहरू हुनुहुन्छ उहाँले 50% छुट रहेको छ. यसरी हेर्दाखेरि एक त शुल्क सस्तो नै रहेको छ, दर सस्तो रहेको छ, सस्तो दर अन्तर्गत पनि विभिन्न किसिमका छुट सुविधाहरू पनि रहेका छन्.
1: हजुर, अब यो प्रयोगशालामा त विभिन्न ग्रामीण क्षेत्रबाट अनि 14 जिल्लाबाट विभिन्न रोगका चाहिँ नमुनाहरू आउने गर्छन्, ती नमुनाहरू परीक्षण गर्दाखेरि अहिले यहाँहरूले जुन सामना गर्नुपर्ने के त्यस्ता चुनौतीहरू छन्?
2: चुनौतीहरू त अब सामान्यतै सानातिना आउने स्वाभाविकै पनि हो. अब कहिलेकाहीँ अब ट्रान्सपोर्टेसनको क्रममा ढिला पनि हुनसक्छ, अब कतिपय सामग्रीहरू चाहिँ ढुवानी गर्ने क्रममा, नमुना ढुवानी गर्ने क्रममा रिजेक्ट गर्ने अवस्था हुनसक्छ. यी चाहिँ अब हामीले एकअर्कामा समन्वय गरेर वर्षक पब्लिकलाई हाम्रो कारणले अथवा चाहिँ ढुवानी गर्नेको कारणले गर्दाखेरि दुःख नदिनु परोस् भन्ने हैसियतले हामी काम गरिरहेछौँ. त्यति धेरै चाहिँ ठुलो समस्याको रूपमा छैन.
1: हजुर, अब यहाँको यो जुन प्रयोगशाला सेवालाई अझ सशक्त अझ प्रभावकारी बनाउनको लागि चाहिँ आगामी दिनमा के कस्ता कार्यहरू गर्ने योजनामा आउनुभएको छ?
2: अब हामीले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अझ थप सशक्त बनाउनको लागि चाहिँ मूलत अब थप परीक्षण अनुसारका उपकरणहरूको व्यवस्थापनको लागि बजेटको लागि हामीले मन्त्रालयसँग पहल गरिरहेका छौँ. त्यस्तै गरेर जनशक्तिहरू, विज्ञ जनशक्ति बाट सेवा प्रदान गर्नको लागि जनशक्तिको लागि थपका लागि पहल भइरहेको छ र समय अनुसारका प्रयोगशाला परीक्षणका माग अनुसारका चिकित्सकका माग अनुसारका चाहिँ हाम्रा परीक्षण सेवाहरू हामीले थप गर्दै गइरहेका छौँ र आगामी वर्षहरूमा आर्थिक वर्षहरूमा चाहिँ बजेट व्यवस्थापन गरी थप अझै लाज सशक्तिकरण गर्ने बाटोमा छ।
1: अब हामी लगभग कुराकानीको अन्त्यमा पनि आइपुगेका छौँ र अन्त्यमा तपाईँ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको तर्फबाट आम नागरिकहरूलाई के भन्नुहुन्छ, के अनुरोध गर्नुहुन्छ?
2: अब रोगको सही उपचारको लागि चाहिँ सही निदान महत्वपूर्ण रहेको हुन्छ। यसका लागि हामी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले हाम्रो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको मात्र सेवा नभएर यसपछि प्रदेश अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य प्रयोगशालाहरू जसले चाहिँ मानव नमूना परीक्षण गर्नुहुन्छ, चाहे निजी होस् चाहे सरकारी होस्, सबै प्रयोगशालाहरूको चाहिँ गुणस्तर चाहिँ राम्रो हुनुपर्छ। जुनसुकै जिल्लामा जुनसुकै ल्याबमा परीक्षण गर्दा पनि नतिजा सही हुनुपर्छ। ल्याब एक ल्याबको रिपोर्ट अर्को ल्याबमा मिल्नुपर्छ भन्ने कुरामा हामी चाहिँ विशेष ध्यान दिएर काम कार्यहरू गरिरहेका छौँ र सुधारका कार्यहरू पनि गरिरहेका छौँ। हजुरहरूले पनि आफ्नो प्रयोगशाला परीक्षण गर्दाखेरि कुनै पनि किसिमका त्यसका चिकित्सकले तपाईँको नतिजा अलिकति फरक आयो, कन्फर्मेसन गर्नु पर्यो भन्ने त्यस्ता किसिमका आयो भने प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सम्झाउन सक्नुहुनेछ र कतिपय परीक्षणहरू स्थानीय तहमा अथवा जिल्ला स्थित अस्पतालहरूमा दुर्गम भागमा चाहिँ परीक्षण गर्नुपर्ने हो, तर त्यहाँ सेवा उपलब्ध नहुने अवस्था रहेको छ भने तपाईँहरूले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा चाहिँ रहेको नम्बरमा अथवा स्थानीय तहमा पनि लैयो हाम्रो सामान चाहिँ, मेरो टेस्ट चाहिँ, मेरो चाहिँ परीक्षण चाहिँ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हजुरहरूले चाहिँ टेस्ट गरेर प्रयोगशाला परीक्षण गरिदिनुहोस् भन्ने अनुरोध पनि गर्न सक्नुहुन्छ, जसका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला वेबसाइटमा नम्बर पनि रहेको छ। यसरी चाहिँ हामी कोशी प्रदेशवासीहरूलाई चाहिँ सस्तो र गुणस्तरीय प्रयोगशाला सेवा पर्सक स्थानीय तहमै, जिल्ला स्थित अस्पतालमै र प्रदेश जनस्वास्थ्य प्रयोगशालामै र कतिपय अवस्थामा निजी स्वास्थ्य संस्थासँगै समन्वय गरेर चाहिँ भर्सक यहाँका परीक्षणहरू चाहिँ कोशी प्रदेशमै हुन् र यदि यहाँ नभएको अवस्थामा हामीले चाहिँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै प्रेषण गरेर चाहिँ परीक्षण गर्ने वातावरण हामी मिलाइसकेका छौँ र पहिलाको जस्तो सामान्य किसिमको एउटा परीक्षण गर्न पनि भारत लगायत अन्य देशहरूमा पठाउनु पर्ने र लामो समयसम्म रिपोर्ट गर्नुपर्ने, धेरैसित धनराशि खर्च गर्नुपर्ने चाहिँ अवस्थाको हामीले अन्त्य गर्न लागिरहेका छौँ र प्रयोगशाला परीक्षण सम्बन्धी कुनै पनि किसिमका हजुरलाई जानकारी अथवा परीक्षण गर्नुपर्ने हो भने प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सम्झाउन सक्नुहुनेछ र हाम्रा कोशी प्रदेश अन्तर्गतका स्थानीय तथा सरकारी प्रादेशिक अस्पतालका प्रयोगशालाहरू पनि गुणस्तरीय सेवा दिइरहनु भएको छ, उहाँहरूको ल्याब पनि विश्वसनीय छ र हजुरहरूले आफ्ना नजिकैका स्वास्थ्य संस्थाहरूका ल्याबहरूमा पनि ढुक्कसँगले परीक्षण गर्न सक्नुहुन्छ भन्ने पनि हजुरले म जानकारी गराउन चाहन्छु।
1: अस्तु सर, निकै व्यस्त समयको बावजुद पनि महत्वपूर्ण विषय स्वास्थ्य, त्यसमा पनि यो प्रयोगशाला जुन परीक्षण एकदम महत्वपूर्ण विषयवस्तुमा जुन प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिइरहेको सेवाको बारेमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। समग्र रूपमा कोशी प्रदेश तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रयोगशाला सेवा सम्बन्धी मैले हाम्रा नागरिकहरूलाई चाहिँ जानकारी दिन पाएकोमा आभारी व्यक्त गर्छु।
1: हस् धन्यवाद सर।
2: हस् नमस्कार।
0: कार्यक्रम प्रदेश डायरीमा अहिले सुन्नुभयो प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको वर्तमान अवस्था, उपलब्ध सेवा तथा आगामी योजनाका विषयमा केन्द्रित रहेर प्रयोगशालाका निमित्त निर्देशक प्रकाश चन्द्र कार्कीसँग गरिएको कुराकानी।
3: सचेत बनाऊ,
4: पूर्व तयारी गरौ,
3: विपद व्यवस्थापनमा आत्मालो गरौ। विपद प्राकृतिक र मानवीय कारण ल्याउँछ, विपद कुनै पनि समय आउन सक्छ, कहाँ कहिले के पर्छ भन्न सकिँदैन।
4: कुनै स्थानमा आपतकालीन अवस्थाको सिर्जना भई जन र धनको क्षतिका साथै जीवनयापनका क्रियाकलाप र वातावरणमा प्रतिकूल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थिति विपद हो।
3: हिमपात, असिना पानी, बाढी पहिरो, आँधीहुरी, खडेरी, भूकम्प, महामारी, अनिकाल, हवाई तथा सड़क दुर्घटना, वातावरणीय प्रदूषण, पशु तथा चरा चुरुङ्गीमा लाग्ने फ्लू लगायतका घटना विपद अन्तर्गत पर्दछन्।
4: विपदको बेलामा बाल बालिका, अशक्त, सुत्केरी, गर्भवती र वृद्ध वृद्धालाई धेरै सहयोग चाहिन्छ।
3: पूर्व तयारी र सावधानीले जोखिम कम हुन सक्छ। विपदको बेला ज्यान जोगाउन एक अर्कालाई सहयोग गरौं।
4: विपदको जोखिम न्यूनीकरण गर्न वातावरण मैत्री विकासको अभ्यास गर्ने, भूकम्प प्रतिरोधी घर बनाउने, बाढ़ी पहिरो तथा सुक्खा पहिरोको जोखिम भएको स्थानमा मानव बस्ती नबसाउने र सम्भावित जोखिमयुक्त क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्छ।
3: अचानक कुनै विपद आइहालेमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थानीय जिल्ला तथा प्रदेश स्तरमा गठन भएका विपद व्यवस्थापन समिति रेडक्रस र सुरक्षाकर्मीलाई खबर गर्न नबिर्सौं।
5: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरद्वारा जनहितमा जारी सन्देश।
0: तपाई अहिले कार्यक्रम प्रदेश डायरी सुन्दै हुनुहुन्छ। यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र भन्कुटाबाट एफएम 98.1 र 103 मेगाहर्ज मार्फत प्रत्येक बिहीबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम 103 मेगाहर्ज विराटनगरबाट अपरान्ह 4:15 बजे सुन्न सकिनेछ। अब प्रदेश सांसदका कुरा। कार्यक्रम प्रदेश डायरीमा हामीले नियमित रूपमा प्रदेश सांसदका कुरा समेट्दै आएका छौं। प्रदेशमा आवश्यक पर्ने ऐन कानून निर्माण गर्नु प्रदेश सांसदको मुख्य कार्य हो। यस्तै नागरिकका माग गुनासा स्थानीय आवश्यकता र समस्या सम्बोधन गराउन पनि प्रदेश सांसदले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यसै सन्दर्भमा आज हामी सोलुखुम्बु जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 खबाट निर्वाचित प्रदेश सभा सदस्य बुद्धि कुमार राज भण्डारीका कुरा सुन्छौं। कुराकानीको साथमा हुनुहुन्छ सहकर्मी अनुज मेहता।
6: कार्यक्रम प्रदेश डायरीमा तपाईलाई हार्दिक स्वागत छ। तपाईको निर्वाचन क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 ख अन्तर्गत विकासका सम्भावित क्षेत्रहरू के कस्तो रहेको छ जानकारी गराइदिनुहोस् न।
7: हाम्रो त पहिलो त सोलुखुम्बु जिल्लाको निर्वाचन क्षेत्र ख मा अथवा 1-2 भनेको चाहिँ हाम्रो सहरमा क्षेत्र छ। त्यो चाहिँ रामेछाप जिल्ला दोलखा जिल्लाको सिमाना पनि बस्ने
6: छोडिदिया
7: जिल्लाको सिमाना छ। हाम्रो पहिलो चाहिँ विकासको खाडा खोल्ने भनेको पर्यटकलाई चाहिँ व्यवस्थित ढङ्गले कसरी सहरमाथसम्म ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। दोस्रो सदरमुकामबाट अलिपुरदेखि जाने सड़कलाई राख्नुपर्छ भन्ने मेरो आफ्नो लक्ष्य छ। त्यसको लागि त्यो दुईटा बाटो चाहिँ जोड्न सकियो भने लिपुपिङ्गीबाट पिकेपिक हेर्न सहयोग रहने र खुम्बु चाहिँ सडकलाई स्थानीय राम्रो बनाउन सकियो भने पर्यटकहरूको चाहिँ आन्तरिक तथा बाह्य पर्यटकको चाहिँ परिवर्तनमा आगमन भएर आर्थिक उन्नति हुन्छ र विकासको खाया त्यसरी कोर्न सकिन्छ भन्ने लाग्छ। दोस्रो अर्ग्यानिक उत्पादन गर्ने चाहिँ सरकारले एउटा आफ्नै खालको कानून बनाएर तल्लो दक्षिण बेललाई अर्ग्यानिक वस्तु उत्पादन गर्ने चाहे त्यो मासु गर्ने किन्नुहोस् चाहे दुध गर्ने किन्नुहोस् चाहे त्यो अन्न गर्ने किन्नुहोस् चाहे त्यो तरकारी गर्ने फलफुलहरू किन्नुहोस् त्यहाँबाट अर्ग्यानिक उत्पादन गरेर उत्तरी क्षेत्र खुम्बु क्षेत्रमा चाहिँ बिक्री गरेर चाहिँ आमदानी गर्ने खालको योजना बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ। त्यो खालको विकास योजना खोल्नलाई पहिलो प्राथमिक राख्नुपर्छ। दोस्रो भनेको शिक्षा स्वास्थ्यलाई ध्यान दिनुपर्छ अनि त्यो सँगले गरियो भने केही हुन्छ भन्ने मलाई।
6: अनि यस क्षेत्रका विकास तथा विस्तारका लागि कोशी प्रदेश सरकार मार्फत तपाईँको निर्वाचन क्षेत्रमा के कस्ता खालका योजना तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
7: अब अहिले अब धेरै ठुलो कम्प छैन तर पनि खानेपानीको एउटा कोशी प्रदेश सरकारबाट खानेपानी राम्रो ढङ्गले सञ्चालन भएको सानो स्किममा भए पनि दोस्रो सड़कहरूमा चाहिँ धेरै पैसा सड़क छैन त्यस कारणले सड़क भन्न सकिएको छैन। सरकारलाई 1 करोड़ ठेक्का लागेर काम हुने अवस्थामा पुगेको छ भने अन्य सडकको लागि चाहिँ हाम्रो मन्त्रीजीहरूले आफूलाई मात्रै पैसा लिन अर्को जिल्लातिर क्षेत्रतिर बिहार नजानु भयो भने तपाईँले हाम्रो जिल्लामा सडकको जानकारी छैन। तर पनि चाहिँ तपाईँको खेलकुदमा केही मात्रामा छ सामाजिक विकास मन्त्रालयबाट अब आन्तरिक मामला मन्त्रालयबाट यसो प्रहरीहरूलाई चौकी घेराएर त्यसका कुराहरू सम्भावना पनि बढेको छ। अरू अब त्यो छैन म आफूले चाहिँ हामीलाई मान्यहरूलाई चाहिँ 2 लाख पगार गरेर योजना खानु दिने सवालमा चाहिँ अलिकति केही काममा जोडिएको छ। त्यो सम्बन्धको पर्यटनमा जोडिएको छ बढी हामीले पर्यटनलाई ध्यान दिएको छौँ। त्यसमा पर्यटन छै आउने भनेको सडकलाई त सडकलाई ध्यान दिएको छौँ। त्यसो भएको हुनाले अहिले पर्यटनको काम चाहिँ खुम्बुमा केही भएको छ र त्यहाँ चाहिँ प्रदेश सरकारको नाम पनि आएको छ। हिजोको तुलना गर्ने हो भने अब 2-3 मेट्रो पुलहरू बनेको छ। यो वर्ष एउटा मेट्रो पुल बन्दैछ अब अर्को साल पनि बनाउने कोसिस गर्नुपर्छ। खाने पानी सिंचाई अब राम्रै ढङ्गले काम भएको छ जस्तो मलाई लाग्छ। सार्वजनिक सामुदायिक भवनहरू अनि चाहिँ सरकारी भवनहरू पनि राम्रोसँगले त्यहाँ प्रदेश सरकारको तर्फबाट भएको छ विगतमा। अब यो वर्ष अलिक कम छ अब अर्को वर्ष सरकारलाई यही अनुरोध गरेर सोलुखुम्बु जिल्लाको पर्यटनलाई विशेष ध्यान दिनुपर्छ भन्ने म आफूलाई लाग्छ।
6: मान्यज्यू तपाईँले भर्खरै जुन भन्नुभयो कि कोशी प्रदेश सरकारद्वारा खाने पानी लगायत विभिन्न योजनाहरू सञ्चालन भइरहेका छन् त्यसको अनुगमन कार्य चाहिँ कसरी भइरहेको छ बताइदिनुहोस् न।
7: अनुगमनको सवालमा त अब कानुनी रूपमा चाहिँ स्थानीय तहको उपाध्यक्ष अथवा प्रमुखको संयोजकमा एउटा अनुगमन गर्ने टोली छ भने त्योसँगै हामी चाहिँ प्रत्येक महिनामा एक दुईचोटि चाहिँ पुगेको अवस्था छ हरेक योजनाहरू हेर्न त पुगिसकेको छ होइन तर ठुल्ठुला योजनाहरू जस्तो ठुला खानेपानीहरू अनि सड़कहरू अनि त्यसपछि पुलहरू मते पुलहरू झोलङ पुलहरू हेर्ने त्यसलाई शिलान्यास उद्घान गर्ने काम भनाइन् भएको छ अब सानसानो खानेपानीहरू त्यसलाई अनुगमन गर्ने काम भएको छैन कहिलेकाहीँ पुग्दाखेरि केही कामले पुग्दा अथवा हाम्रो जनताको आवश्यकताको सुनवाई गर्न पुग्दाखेरि त्यो साना साना योजनाहरू अनुगमन गर्ने गरिरहेको छ र विशेष त अन्त स्थानीय तहका उपाध्यक्ष या उपप्रमुखको चाहिँ संयोजकमा रहने अनुगमन टोलले नै बढी मात्रामा अनुगमन गरेको बुझिन्छ त्यो ढङ्गले म आफूले पनि धेरै ठाउँमा अनुगमन गर्ने काम गर्छु र स्थानीयमा चाहिँ म आफूले त्यहाँ योजना प्रदेशको सञ्जालमा छ यसो अनुगमन गर्छु उपाध्यक्ष तपाईँको टोल गएर भन्छु र त्यसमा पनि विशेष गरेर त्यहाँका सामाजिक व्यक्तिहरूलाई अनुगमन गर्न अनुरोध पनि गर्छु।
6: कोशी प्रदेश सरकारद्वारा तपाईँको निर्वाचन क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन भए पश्चात त्यहाँका जनजीवनमा के कस्ता खालका परिवर्तन आएको छ त्यो पनि बताइदिनुहोस् न।
7: त्यहाँको जनजीवन त धेरै फरक आएको छ। हामी 74 सालमा निर्वाचनमा उठिरहँदा हरेक ओडामा हामीले खुट्टाले अथवा पैदल गएर भोटमाएको अवस्था थियो। अघिल्लो कार्यकालको 5 वर्षमा नै हामीले 74 सालमा के बोलेका थियौँ भन्दाखेरि जनतासँग बाटो के गरेका छौँ अर्को पटक आउँदा हरेक वडामा हामी गाडी लिएर आउनेछौँ भनेका थियौँ। अब अहिले पनि तपाईँको हामीले खुम्बुको 4 नम्बर 4 वटा वडामा गाडीको बाटोमा पुग्न सक्दैनौँ तर पनि खुम्बुको 2 नम्बर वडा भएको चुहिया छ। अब 5-7 महिनामा खुम्बुको पालिकासम्म पुग्छ 2 वडा बाहेक 3 वडामा गाडीमा पुग्न सकिन्छ भने बाँकी मात्र अघिल्लो 5 वर्षमा हामी 79 चुनावमा फेरि उता छौँ हेर्दाखेरि त्यो अवस्थामा सबै वडामा हामी गाडी लिएर पुगेका थियौँ भने प्रदेश सरकार प्लस स्थानीय सरकार अर्को सङ्घीय सरकारको रकमबाट ती कामहरू भएको राख्नु बुझाइ छ तर अब विकास भएन भएन भनेर मान्छे हावादारी गफ गर्छन् या हावाको पछाडि लाग्नुलाई भन्न सकिन्न थियो। मलाई पहिलो कुरो सुनको मैले यही भन्छु पहिलो कुरो 74 साल अगाडिको विकास र 74 साल पछाडिको विकासको तुलना गर्नु झन् विकास भयो भने थाहा हुन्छ भने त्यसैले हामीले हरेक वडामा सोलुकुम्बुको अहिले जम्मा 3 वडामा मात्रै बसेको बाटा हामी पुग्न सक्यौँ भनेको खुम्बु बाङ्लो गाउँपालिका वार्ड नम्बर 3, 4, 5 मात्रै अन्य त अनेक हरेक वडामा हामी मोटरमा आफ्नो गाडीहरू पुग्न सक्छौँ मोटरले भेहिकलहरू कुनै पनि भेहिकलमा पुग्न सक्छौँ भनेपछि विकासलाई त्यसलाई चाहिँ विकास भएको मान्नु पर्छ। अर्को खानेपानी हिजोको तुलनामा असाध्यै राम्रो भएको छ। अब त्यसलाई अझै पनि प्राचार्य अगाडि बढाउँछ सबैलाई पुगिरहेको छैन त्यो ठाउँ पानी सुक्खा लागेको छ त्यो ठाउँमा पानी नभएको लिफ्टिङको प्रोग्राम बनाउनु छ। अर्को भनेको शिक्षामा त्यतिकै प्रगति भएको छ जहाँ चाहिँ अब स्मार्ट बोर्डहरू दिएको छ अब साइन्स ल्याबहरू अनि यसो अनेक खालका चाहिँ कार्यक्रम सुरु भएको छ अथवा खानेपानी स्वच्छ टोयलेटहरू प्रोग्राम एक्टर भएर त्यो पनि राम्रो छ। कृषिको हकमा पनि अहिले अनुदान हिजो हामीले गर्दा गर्दा अहिले अनुदानको व्यवस्था छ कृषकहरूलाई अनुदानको दिने काम भन्दाखेरि चाहिँ अहिले लोनले गर्दा अलिकति फाइदा पुगेको छ प्रदेश सरकारको भन्ने मलाई लाग्छ। त्यस कारणले अहिले कृषि लोन छ जो प्रदेश सरकारले त्यसको सीमित पैसाको चाहिँ ब्याज तिर्दिन्छ सीमित वर्षसम्म भने त्यो एउटा फाइदा कुरो छ। कृषिमा त्यस्तै पहिलो भएको छ टावर माछाहरू उत्पादन गरेको छ फलफुल उत्पादन गरेको छ अब त्यस्तै सिन्चाइमा त्यस्तै राम्रो भएको छ अनि सड़क त मैले भनिहालेँ। अब अन्य त ट्रेकिङ ट्रायलहरू अब जहाँ चाहिँ हामी पर्यटक छ हाम्रो पर्यटन चाहिँ आउँछ पर्यटकहरू आउँछन् विदेशी या स्वदेशी या अन्तर्य बाहिरी त्यो ठाउँमा ट्रेकिङ ट्रायलहरू मजाले बनेको छ झोलिङ पुलहरू बनेको छ मटेरियल पुलहरू बनेको छ। त्यसैले विगतको तुलनामा हेर्ने भने यो 8 वर्षको तुलनामा मूल्याङ्कन गर्ने भने हामी चाहिँ हिजोको चाहिँ पछिल्लो युगमा र नयाँ युगमा परिवर्तन भएको आफूलाई चाहिँ महसुस हुन्छ। त्यसैले प्रदेश सरकारले योगदान केही हदसम्म सङ्घीय र सङ्घीय भन्दा राम्रो
6: हस्त माननीय बुद्धि कुमार राज भण्डारीज्यू कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
7: धन्यवाद।
0: यिनै सामग्रीसँगै हामी आजको प्रदेश डायरीको अन्त्यमा आइपुग्यौं। अर्को हप्ता फेरि प्रदेश सरकारका गतिविधि योजना तथा कार्यक्रम र त्यसले पारेको प्रभाव समेटिएको जानकारीमूलक सामग्रीका साथ तपाईंलाई भेट्न आउनेछौं। यतिजेलसम्म प्रविधिमा रहेर सहयोग गर्नुहुने प्राविधिक मित्र ओम प्रकाश यादवलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट म नयराज नेपाल बिदा हुन्छु। हवस् त नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हार्दिक बधाई सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: ਸਾਰਾ ਗਾਉਂਦਾ ਸਾਥੀ ਵਾਈ ਪਜਨੂ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ईदाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिमीले भैराम बनायो मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843449696 र 9861233472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड। सगरमाथा राष्ट्रीय निकुंज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना। सगरमाथा राष्ट्रीय निकुंज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रीय निकुंज भित्र ब्याएको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुंज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 038-540-114। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
1: न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदूत कुञ्जु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, मुहाउने सर्वर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 038-520-399, 038-520-060, मोबाइल नम्बर 98-60-32-14-26 र 98-41-90-25-49। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनुखुम्बु।
2: पछि गरौँ एफएममा अब प्रसारण हुन्छ बीबीसी नेपाली सेवा।

0: अक्षय गढ़ामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ, 98141353, 98427875 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थान श्री दुर्गापोक स्थल ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0-35-52-576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनौट केप्स कलेज
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो ल सुन बहिनी सुलु दुखकुण्ड नगरपालिका ओडामा

0: थप जानकारी का लागि सम्पर्क नम्बर कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुन दुखकुण्ड नगरपालिका 5 सोलेरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोन
2: मन्त्रीले 1 घन्टासम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नु भएको पनि देखियो। तपाईँहरूले पनि बिचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउ हुँदैन?
3: एउटा कुरा चाहिँ के भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आरोप बोल्नु भएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दा त्यसमा तपाईँ ढाकछोप गर्न प्रयास मन्त्रीज्यू आरोप भन्ने कुरो त्यो पनि त्यति राम्रो उचित होइन। राष्ट्रमन्त्रीज्यू मात्र होइन अरू कसै सरकारको मान्छे प्रधानमन्त्रीज्यूकै स्टेटमेन्टलाई तपाईँ त्यहाँनिर आएर भनिदिनु भए हुन्छ। तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि राष्ट्र मन्त्रीहरू मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यो त झन् विषयान्तर गर्छ। ती कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
2: तपाईँहरू ठ्याक्कै खोज्नु भएको के त भाइजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने एउटा
3: प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्महचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि त्यो कुरा हटिनुपर्छ। किनभने सामान्य प्रधानमन्त्रीज्यूले बोल्नुभएको कुरा भनेको त्यो भोलिको दिन नपल्टेको नजिकको रूपमा बस्छ, त्यसले गर्दा त्यो एकदम गम्भीर विषय छ। त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
2: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन। अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू पनि
3: छलफल अगाडि बढ्छ। अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो सरकारले हो, तर हामीले पनि त त्यसको इनिसिएसन लिइरहेछौँ, त्यसलाई कसरी भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखिरहेको छ नि त, हामी सम्पर्क
2: नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी 8:45 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
4: सन् 2021 सत्ता नियन्त्रणमा लिइएता

0: इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कुनै प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको पहिलो बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख लिन सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: आज मार्गदर्शन रेडियो कार्यक्रम मार्फत म सबैलाई यस सेवामा हार्दिक स्वागत गर्दछु। सर्वशक्तिमानले कुनै बेला यसो भन्नुभएको छ, तिनीहरूलाई आशिष दिने हरेक आशिषित होस्, तिनीहरूलाई श्राप दिने हरेक श्रापित होस्। यो कुरा कसलाई भनिएको थियो? यसो सोच्नुहोस् त, विचार गर्नुहोस् त। प्राचीन कालमा भनौं, आजभन्दा करिब 3500 वर्ष अघि पनि यस संसारमा मानिसहरू बस्थे, देशहरू थिए, राजा, प्रजा, शासक, शासितहरू थिए। प्राचीन कालमा जसको शक्ति उसैको भक्ति हुने गर्थ्यो। म एउटा घटना बताउन गइरहेको छु, त्यो मुआब देशको घटना हो। मुआबलाई हाम्रो समयमा दक्षिणी यर्दन भनिन्छ। मुआबमा एक राजा थियो, उनको नाम बालक थियो। बालकले परमेश्वरका मानिसहरूलाई मन पराउँदैन थिए, परमेश्वरका मानिसहरूको जनसंख्या बढ़िरहेको देखेर उनलाई डर पनि लाग्थ्यो। उनीको देशमा परमेश्वरका एक अगमवक्ता पनि बस्थे। ती अगमवक्ताको नाम चाहिँ बालाम थियो। राजा बालाक परमेश्वरका भक्त थिएनन्। उनले बालाम अगमवक्तालाई बोलाएर भने, मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो, तिनीहरू मेरै सिमानामा आएर बसेका छन्। अब तपाईँ आएर मेरो निम्ति यस जातिलाई श्राप दिनुहोस्, ताकि तिनीहरू म भन्दा धेरै शक्तिशाली छन्, त्यसो गर्नु भए सायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूंला। किनभने मलाई थाहा छ, तपाईँले जसलाई आशिष दिनुहुन्छ त्यसलाई आशिष लाग्छ, र जसलाई श्राप दिनुहुन्छ त्यसलाई श्राप लाग्छ। यो खण्ड चाहिँ गन्तीको पुस्तक 22 अध्यायको 5 र 6 खण्डमा हामीले यो घटना देख्छौ। अब राजाले राम्रै दक्षिणा पनि दिने योजना बनाएका थिए, तर परमेश्वरका भक्त अगमवक्ता बालाम राजाले बोलाउन साथ महलमा गएन। तिनलाई बोलाउन आएका मानिसहरूलाई बालामले एक रात आफ्नै घरमा बस्न लाए अनि भने, म परम प्रभुलाई सोध्नेछु, उहाँले जे भन्नुहुन्छ त्यो कुरा म तपाईँलाई बताउनेछु। अब अगमवक्ताले परम प्रभु परमेश्वरसित प्रार्थना गर्छन्, ओहो, यहाँ हामी कस्तो राम्रो पाठ सिक्न सक्छौ। आत्मिक धार्मिक मानिसहरू कुनै पनि कुरामा आफ्नै विचार अनुसार चल्दैनन्, तर परमेश्वरसित प्रार्थना विन्ती गर्दछन्, परमेश्वरको इच्छा बुझ्ने प्रयास गर्दछन्, थाहा पाउँछन् अनि त्यही अनुसार गर्नुपर्छ भन्ने शिक्षा बोकेर अगाडि बढ्छ। वास्तवमा पवित्र ग्रन्थ बाइबलले पनि त्यस्तै भन्छ, हामीले हरेक कुरामा परमेश्वरको इच्छा बुझ्नुपर्छ अनि त्यस अनुसार कार्य गर्नुपर्छ, निर्णय लिनुपर्छ। बालाम अगमवक्ताले परमेश्वरसित सोधे, विन्ती गरे, मलाई राजाले बोलाएको छ, तपाईँका जनहरूलाई सराप्नु भनेको छ, हे परमेश्वर, म जाउँ कि नजाउँ? परमेश्वरले के भन्नुभयो? परमेश्वरले बालामलाई भन्नुभयो, त यिनीहरूसँग जानु हुँदैन, त्यो जातिलाई सराप्नु हुँदैन, किनकि तिनीहरू आशिषित छन्। आहा, तिनीहरू त परमेश्वरले आशिष दिनुभएका मानिसहरू रहेछ। जसलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ उसलाई कसैको श्राप लाग्दैन। अनि बालामले ती मानिसहरूलाई भने, परमेश्वरले मलाई तपाईँहरूको साथमा नजान भन्नुभएको छ। हो, कत्रो आँट, कत्रो त्याग! राजाको आदेशलाई इन्कार गरे, धेरै इज्जत र धन दिने प्रस्तावलाई इन्कार गरे। परमेश्वरको आदेश मानिसको आदेश भन्दा ठूलो हुन्छ। सन्देश वाहकलाई बालामले भने, राजाले सुनचाँदीले भरिएको उनको महन मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो वा ठूलो कुरामा म भङ्ग गर्न सक्दिन। राजाले सुनचाँदीले भरिएको उनको महल नै मलाई दिए तापनि म चाहिँ परमेश्वरको कुरालाई भङ्ग गर्न सक्दिन। आज हाम्रो समय कस्तो छ हामीलाई थाहा नै छ। मान्छेहरूको गति अवस्था, तपाईँहरू म कति संघर्षमा बाँचिरहेका हुन्छौ, जिइरहेका हुन्छौ, मानसिक दबाव छ, आर्थिक दबाव छ, रुपियाँ पैसा, धन, जग्गा, जमिन, इज्जत र प्रतिष्ठाको निम्ति मानिसहरूले जे पनि गर्दछन्, होइन त? उपाधि र कुर्सीको लागि धार्मिक कहलिएका मानिसहरू पनि यस्तै बाटोमा उनीहरू अगाडि बढ्दछन्। सम्पत्तिका निम्ति धर्मी मानिसहरू समेत गर्न नहुने कार्यहरू गर्दछन्। षड्यन्त्र, राजनीति, सबै कुरा परमेश्वर को कुरा पटक्कै सुन्दैन अनि गलत तरिकाले कमाएको पैसालाई गलत तरिकाले कमाएको उपाधि र कुर्सीलाई उनीहरूले आशिष भन्दछन्। कति हाँसोलाग्दो कुरा, तर हेर्नुहोस् त उनीहरूले आशिष भन्ने कुराले उनीहरूलाई कस्तो अवस्थामा पुर्याएको छ। कतिजना त रोगी बिमारले ग्रसित छन्। गलत तरिकाले कमाएको पैसाले कहिले पनि जीवनमा साँचो सुख शान्ति हुँदैन, बरु चिन्ता फिक्री रोग डर यस्ता कुराहरू आइलाग्छ। साँचो रूपले साँचो तरिकाले कमाएको धन सम्पत्तिले साँचो शान्ति र आनन्द ल्याउँछ र जीवनलाई पनि सन्तुष्ट तुल्याउँछ। बलरामले परमेश्वरको खातिर संसारको धन सम्पत्तिलाई उनले इन्कार गरे। यो बडो विचित्र कुरा छ। हिजो आज हामी यस्ता कुराहरू सुन्न पाउँदैनौ, सुन्न पनि हामीले छाडिसकेका छौ। परमेश्वरको वचनको शिक्षा हो सन्तुष्टता सहितको भक्ति लाभ हो। हामी जहाँ छौ जे छौ जस्तामा छौ परमेश्वरले जसरी डोराउनु भएको छ ती कुराहरूमा सन्तुष्टता सहित हाम्रा पाइलाहरू चाल्दै गयौं भने त्यही हाम्रो लागि चाहिँ लाभको कुरा हुन्छ अनि त्यही नै हाम्रो निम्ति सन्तुष्टताको कुरा हुन्छ। अझै अझै अलिकति अझै अझै भन्नेहरू चाहिँ कता कता हराउँछ। आज हाम्रो समयमा धन सम्पत्तिले धेरै बिगार गरेको छ। सबै किसिमका अधर्म र पापको जरा हो भनिएको छ। यो धन सम्पत्तिको मोह प्रेम आफैमा धन सम्पत्ति नराम्रो छैन, मलाई पनि चाहिन्छ तपाईँलाई पनि चाहिन्छ, तर यस प्रतिको मोह र मायाले चाहिँ सबै किसिमको पापको जराको संज्ञा दिन्छ। हेर्नुहोस् त हिजो आज मानिसको जीवन कसरी यता र उति कुदिरहेको छ। चार समुद्र पारी यता उति हामी सबै के को निम्ति, कसैले भन्छन् पापी पेटको निम्ति। परिश्रम गरेर आफ्नो जीविका पाल्नु त परमेश्वरको वचनको आज्ञा नै हो। त्यो हाम्रो निम्ति आत्मसम्मानको कुरा हो, काम गरेर सेवा गरेर आफ्नो जीविका चलाउनु। तर अन्य तरिकाबाट लोभ र लालचमा परेर धन सम्पत्ति बटुल्नु चाहिँ हाम्रो लागि नोक्सान साबित हुन्छ। यदि यसरी जमा गरिएको छ भने पनि धेरै पल्ट परमेश्वरले त्यहाँ पुवाल पारिदिनुहुन्छ, जुन पुवालबाट त्यो फुतुतुत्त निस्केरै गइहाल्छ। अन्तमा त खाली झोला खाली बोतल मात्रै हुन्छ। हेर्नुहोस् त केटाकेटीहरू कस्तो खान नहुने कुराहरू खाएर जीवनलाई नष्ट पारिरहेका छन्। घर घरमा छोराछोरीहरू अशान्तिको कारण बनिरहेका छन्, समस्याको जर बनिरहेका छन्। पैसा धेरै कमाउनेहरू मद मदिरा खाएर स्वास्थ्य बिगारिरहेका छन्। किन यस्तो भइरहेको छ? मानिसहरू परमेश्वरदेखि टाढा भएकोले गर्दा नै यस्तो भएको हो। मानिसको परमेश्वरसितको सम्बन्ध धेरै हलुका भएकोले गर्दा यस्तो भएको हो। मानिसको जीवनमा अहिलेको धेरै परिप्रेक्ष्यमा परमेश्वरलाई कुनै ठाउँ नै छैन, परमेश्वरसँग कुनै सम्बन्ध नै छैन, परमेश्वरको कुरा परमेश्वरको सल्लाह सुन्ने कुरा त कुनै कुरै छैन। परमेश्वर भन्ने चाहिँ शब्द पनि धेरै टाढाको कुरा भइसकेको छ। मानिसहरू आफ्नै विचारले जिउँछन्, जस्तो मन लाग्यो जिउँछन्, जस्तो मन लाग्यो त्यस्तै गर्छन्। आफ्नै किसिमको नीति विचार नैतिकता उनीहरूले निर्माण गर्दै गइरहेका छन्। परमेश्वरदेखि टाढाको जीवन डर र शंकाले भरिएको हुन्छ। अविश्वास डर र शंकाले भरिएको हुन्छ परमेश्वरदेखिको टाढाको जीवन। आज यस्तै समस्याहरू थुप्रै थुप्रै छन्, तर परमेश्वरका जन अगम वक्ता बालामले त्यसो गरेनन्। धन पाउने लोभमा परमेश्वरसितको सम्बन्ध बिगारेनन्। उहाँको साँचो भक्तहरूसँग परमेश्वर बोल्नुहुन्छ। हो, उहाँका आफ्ना साँचो सन्त भक्त जनहरूसित परमेश्वर बोल्नुहुन्छ, आज पनि बोल्नुहुन्छ। चाहिएको बेला परमेश्वरले उचित सल्लाह दिनुहुन्छ। आज परमेश्वरको सल्लाह नपाए नै त हो मानिसको जीवन उद्देश्य विहीन बनेको छ। 50-60 वर्षसम्म कमाउँछन् अनि 70 वर्षसम्म त्यो कमाएको पैसा सबै दवाई पानीमा खर्च गरेर उनीहरू यस संसारबाट विदा भएर गइसकेका हुन्छन्। के तपाईँको जीवन पनि यस्तै छ? कस्तो छ जीवन तपाईँको? परमेश्वरसितको सम्बन्ध कस्तो छ? कसबाट सल्लाह लिनुहुन्छ? सबै कुरामा आफै निर्णय गर्नुहुन्छ कि? पवित्र ग्रन्थ बाइबलले हामीलाई परमेश्वरसित प्रार्थना गर्नु, परमेश्वरको इच्छा पत्ता लगाउनु भन्दछ। प्रार्थना गर्नु भनेको परमेश्वरलाई आफ्नो मनको कुरा बताउनु हो। बालामले जै हामी पनि प्रत्येक कुरामा परमेश्वरको इच्छा बुझ्न सक्छौ, परमेश्वरलाई सोध्न सक्छौ, जब परमेश्वरसित सल्लाह लिएर जिउँछौ तब हामी आशिषित व्यक्ति बन्छौ। आशिष पाएका मानिसहरू तब बन्छौ जब परमेश्वरसँग हामी हिँड्छौ, उहाँका विचारहरूमा आफ्नो जीवनलाई हामी समर्पित गर्छौ, उहाँका आज्ञाहरूलाई सिरूपर गर्दछौ। हामी अरूलाई आशिष दिन सक्ने मानिसहरू बन्छौ जब हामी परमेश्वरसँग उहाँका विचारहरू बोकेर हिँड्छौ। हामी आत्मिक बन्छौ, जब हामी आत्मिक बन्छौ हामी कसैलाई श्राप दिनु आशिष मात्र दिन्छौ। आशिषित मानिसहरूले अरूलाई आशिष दिन सक्छन्। तपाईँ र म त्यो व्यक्ति बन्नुपर्छ। परमेश्वरले आशीर्वाद।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज,
3: राम्रो रिसेल मूल्य,
2: टिकाऊ र भरपर्दो,
3: अफ रोड का लागि पनि उपयुक्त,
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
3: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्केल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
3: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
2: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842880300।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हार्दिक बधाई। सोलु तुथुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती फिलिप तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: नमस्कार सेन्चुरीका दिदी।
5: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु, नौ मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
9: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843979852, 9824417718, 9843449096 र 9861314372। आमजी औषधालय, सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

0: सगरमाथा राष्ट्रीय निकुंज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना। सगरमाथा राष्ट्रीय निकुंज कार्यालय को अधिकार प्राप्त अधिकारी लिखित अनुमति नली कुनै पनि व्यक्तिले राष्ट्रीय निकुंज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुंज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पै
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
0: न्यू स्टार कलरिया तथा सोलामाई अपसेट प्रिन्टिङ प्रेस सोलुदूत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अपसेट प्रिन्टिङ प्रेस अब सेवाहरूका साथमा सबै सुन्दर। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिभी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239, 0385209060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
3: पछि गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
4: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रममा हुने मिति,
4: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूह कम्प्यूटर साइंस समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूह में 30 जना र कम्प्यूटर साइंस समूह में 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारी को लागि सम्पर्क नंबर 98510 1055 छ 98 41 63 53 37 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा कैंपस प्रमुख सोलुखुम्बु बहुमुखी कैंपस सल्लेरी सोलुखुम्बु।

0: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: सुनिर अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति
7: यही बैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाइनीति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0335205076 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही बैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बौद्ध
4: टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 9712601507 97126107।
5: सफलताको सही छनौट।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

Pancho. ¿A usted? ¡Suscríbete al canal!